0: सरकार बन्ने प्रक्रिया शुरू हुने चरणमा रहेको छ।
1: राष्ट्रिय सभा बिजनेस विहीन शीर्षकमा गोर्खापत्र खबर लेख्छ। विधेयक अभावले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिलाई नियमित विधान प्रक्रियाबाट बाहिर धकेलेको छ। समितिले अब ऐन कार्यान्वयन मापन अध्ययन अनुसन्धान र संघीय इकाई बीचको विधायकीय अन्तर सम्बन्धलाई प्राथमिकतामा राखेको छ। विधान व्यवस्थापन समितिको बैठकले ऐन कार्यान्वयन मापन र विधायकीय अन्तर सम्बन्ध अध्ययन गर्न दुई उपसमिति गठन गरेको छ। सो उपसमितिले कार्यान्वयन मापन गर्नुपर्ने ऐनको पहिचान र सूची तयार गर्नेछ। यस कार्यका लागि उपसमितिलाई एक महिनाको समय सीमा तोकिएको छ। उपसमितिको अध्ययन सिफारिशका आधारमा विधान व्यवस्थापन समितिले मापन गर्नुपर्ने ऐन छनौट गरी अध्ययन गर्नेछ। त्यस्तै अर्को उपसमितिले संघीय एकाई बीचको विधायकीय अन्तर सम्बन्ध र त्यससँग सम्बन्धित विषयको अध्ययन गर्नेछ। ऐन कार्यान्वयन मापन उत्तर विधायकी अध्ययन अन्तर्गतको प्रक्रिया हो। यस मार्फत कानून कार्यान्वयन, त्यसका चुनौती र सुधारका आवश्यकता अध्ययन गरिन्छ। गोर्खापत्रमा छापिएको खबर हो यो।
0: वर्षायाममा सधैँ टाउको दुखाईको विषय बनेको मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा सड़क विभागले त्रिशुली पारी समानान्तर सड़क निर्माणको योजना बनाएको छ। त्यसका लागि रेखाङ्कनको काम भइरहेको सड़क विभागको भनाइ छ। विभागका महानिर्देशक डाक्टर विजय जयसीले मुगलिन नारायणघाट सड़क खण्डको विकल्पमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्न विभागबाट रेखाङ्कनको काम भएको बताएका छन्। मुगलिन नारायणघाट खण्डमा त्रिशुली पारी समानान्तर सड़क निर्माण गर्ने स्थानीय तहबाट ठाउँ ठाउँमा ट्र्याक खन्ने काम भइरहेको छ। सम्बन्धित सड़क डिभिजनहरूले पनि काम गरिरहेका छन्। यसका साथै विभागबाट समानान्तर सड़क निर्माण गर्न रेखाङ्कनको काम भइरहेको समेत उनले बताएका छन्। त्यस्तै त्यस क्षेत्रमा सानो वर्षा हुँदा पनि पटक पटक पहिरो जाने गर्छ। नारायणगढ़को पोखरा बसपार्कदेखि मुगलिनसम्मको 35 किलोमिटर सड़क भौगोलिक दृष्टिकोणले जोखिमपूर्ण र संवेदनशील रहेको छ। यसको स्तर उन्नति गरिसकेपछि पनि यस खण्डमा हालसम्म पटक पटक पहिरो गइसकेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। करिब डेढ़ महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिश गर्ने तयारी गरेका छन्। परराष्ट्र मन्त्रालयले 28 जेठमा भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत 13 देशका लागि राजदूत पदमा खुल्ला आवेदन आह्वान गरेको थियो। आवेदन दिने म्याद 5 असारसम्म थियो। मन्त्रालयका अनुसार 4,400 बढ़ी आवेदन परेको छ।
2: बागमती प्रदेशका बिना विभागीय मन्त्रीहरूले बिहिबार जिम्मेवारी पाएका छन्। बुधबार सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाले 3 बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कौडेल नेतृत्वको सरकार विरूद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ। नेकपाले केन्द्रमा एमालेसँग नजिकेको खबर बाहिरिएका बेला कर्णालीमा भने कांग्रेससँग मिलेर मुख्यमन्त्री हटाउन नेकपाले सर्वसम्मत निर्णय गरेको हो।
2: बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावको छिटो सुनवाई र कार्यान्वयन गर्ने उद्देश्यले हेलो सीएम सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा स्थापना गरिएको हेलो सीएम डेस्कको बिहिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले शुभारम्भ गर्नुभयो।
1: सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन हतारमा ल्याइएको भन्दै असहमति जनाउनु भएको छ। विभिन्न पाँच बुद्धि माग सहित विभागदेखि धनगढ़ीमा आमरण अनसन बस्ने घोषणा गर्दै केसीले केटा मेडिकल कलेज संचालनको अन्तिम तयारी भइरहेका बेला स्वार्थपूर्तिका लागि विश्वविद्यालय लाद्ने कार्य भएको जिकिर समेत गरेका छन्। त्यस्तै दशकौंदेखि विशिष्ट सेवा दिँदै आएको त्रिवेणी चिकित्सालय, अध्ययन संस्थान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्थापित संस्थालाई पन्छाएर केटामा नयाँ संरचना थोपार्ने कार्य भएको समेत उनले उल्लेख गरेका छन्।
2: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा बध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। यही जोखिम न्यूनीकरण गर्न 28 वर्ष अघि बनेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 अब व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराउन सरकारले प्रयास थालेको छ।
1: उद्योग संगठन मोरङले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा साउन 1 गतेदेखि 13% मूल्य अभिवृद्धि भ्याट लगाउने व्यवस्थाले समग्र औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै उक्त व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेको छ। दशकौंदेखि नेपालमा विद्युत खपतलाई भ्याटको दायराभन्दा बाहिर राखिँदै आएको अवस्थामा अब औद्योगिक तथा अन्य गैर घरेलु उपभोग ताको सम्पूर्ण विद्युत बिलमा 13% भ्याट व्यवस्थाले उद्योगहरूको चालू पुँजी, नगद प्रवाह, प्रतिस्पर्धात्मक क्षमता तथा समग्र लगानी मैत्री वातावरणमा प्रतिकूल असर पर्ने संगठनको ठहर छ।
2: अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिरलाई लैजान सकिने भएको छ। नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा बाहिरिने यात्रुले नगद विदेशी मुद्रा र भारतीय रूपैयाँ ल्याउने तथा लैजाने व्यवस्था गरेको हो। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको हो।
1: शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रमा नयाँ कर व्यवस्थाका कारण सरकारको चर्को आलोचना भइरहेका बेला अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपाललाई वित्तीय अनुगमनकारी निकायको ग्रेलिस्टबाट बाहिर निकाल्न सरकार बहुआयामिक रूपमा सक्रिय रहेको बताउनु भएको छ। उहाँले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी, विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः जित्ने र ग्रेलिस्टबाट अपेक्षाकृत छोटो अवधिमै बाहिरिन सक्ने विश्वास समेत व्यक्त गर्नुभयो।
2: गत साल तेस्रो साता मुस्ताङ भ्रमणमा पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल गणेशलाई स्थानीय व्यवसायले अनौठो गुनासो राखे। भारतीय पर्यटकको बढ़दो आगमनले भारतीय रूपैयाँ थुप्रिएको र त्यसको सटा हिउन नसकेको। लगत्तै मुस्ताङकै भ्रमणमा रहनुभएका पूर्वाधार मन्त्री सुनिल लम्सललाई पनि व्यवसायीको उही गुनासो थियो। मुस्ताङ घुम्न जाने भारतीय पर्यटकको संख्या अत्याधिक बढ़े पनि त्यहाँ भारूको कारोबार उल्लेख बढ़ेको छ, तर कारोबार बढ़दै जाँदा व्यवसायीलाई त्यो सटही नहुने चिन्ता उत्तिकै बढ़ेको छ।
1: नोबेल बैंक लिमिटेड विश्व स्तरमा प्रतिष्ठित 3 अवार्डबाट सम्मानित भएको छ। बैंक युरो मनी अवार्ड्स फर एक्सिलेसन्स अन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईको उपाधिबाट सम्मानित भएको हो, जसबाट व्यक्ति नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि नयाँ दिल्लीमा विरोध प्रदर्शन गरिरहेको ककरोच जनता पार्टी सीजेपीले शुक्रबार देशव्यापी आन्दोलन घोषणा गरेको छ। यसअघि आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरला लगायत शहरमा प्रदर्शन भइसकेको छ। सीजेपीका प्रवक्ता आशुतोष रानकाले विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन आग्रह गरे। शुक्रबार देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् उनले भने। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आन्दोलनलाई समर्थन गरिरहेका छन्।
2: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो हार बिहोरेको छ। बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो भने नेदरल्याण्डसका लागि रोलफ भान टर मार्वेले 6.4 ओभरमा 15 रन खर्चेर 3 विकेट लिएका थिए। नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए भने अर्का विकेट रन आउट मार्फत प्राप्त भएको थियो। यस जितसँगै नेदरल्याण्डसले 29 खेलबाट 34 अंक जोड्दै लीग टू अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ।
1: अब विचार विश्लेषणको पालो। युवा पलायन रोक्ने शिक्षा शीर्षकमा रूद्रहरि भण्डारीको विचार गोर्खापत्रमा छापिएको छ। युवा पलायनको यो डरलाग्दो लहरलाई रोक्न अब राज्यले निम्न कार्यदिशा तय गर्नुपर्छ। पहिलो, स्थायी प्राविधिक दरबन्दी। सरकारले हरेक माध्यमिक विद्यालयमा गणित वा विज्ञान शिक्षक सरहने स्थायी प्राविधिक शिक्षकको दरबन्दी सुनिश्चित गर्नुपर्छ। दोस्रो, कक्षा 8 अनिवार्य परामर्श। कक्षा 8 पाठ्यक्रममा वृत्ति मार्ग निर्देशनलाई अनिवार्य सत्रका रूपमा समावेश गरी करियर फोकल शिक्षकलाई सक्रिय बनाउनुपर्छ। तेस्रो, एकद्वार परामर्श केन्द्र। चौथो, स्वायत्त अनुसन्धान वातावरण लगायतका रहेका छन्।
2: त्यस्तै करको भारीले थिचिए नेपाली जनता शीर्षकमा श्री नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। विद्युत शुल्क पनि नयाँ निर्धारण भएको छ। 21% मूल्य वृद्धिको उपहार सरकारले यसअघि नै दिइसकेको छ। खाना पकाउने ग्यास, डिजल र मट्टीतेलमा मूल्य वृद्धि भइसकेकै हो। सरकारी परिवर्तनको अनुभूति गराउनमा कन्जुस्याई गरेको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समेत वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै एकचोटि धेरै चरा मार्न खोज्दा कुनै पनि चरा मर्दैनन् भनेका छन्। अत्याधिक करको बोझले उपभोक्ता घटाउँछ, निजी लगानी निरुत्साहित हुन्छ, उद्योगको लागत बढ्छ, अनौपचारिक अर्थतन्त्र फैलिन्छ र अन्तत करको आधार नै साँघुरिन्छ। समृद्ध व्यवसायी, समृद्ध किसान, सम्मानजनक आमदानी भएका मजदूर र क्रय शक्ति भएका उपभोक्ता बलियो भएमा मात्र राज्यको राजस्व पनि दिगो रूपमा बढ़न सक्छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: सँगसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल साउन 8 गते शुक्रबार, सन् 2026 जुलाई 24 तारीख असार शुक्ल पक्षको दशमी तिथि।
5: काया कैरनका साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: विद्युत निर्यातबाट एक वर्षमै 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
3: अदालतका फैसला, 2 दशकसम्म कागजमै सीमित सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
4: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मरमत सम्हारको ज्ञान र पाटपूर्जा जगडामा राख्न किसानलाई सल्लाह।
7: कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसल भन्दा टाढा हुन्छ, बिग्रे व्यक्तिको तुरन्तै पसल पुग्न सकिन्न, त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ जगेडा पाटपूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो।
3: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलँदै 26 दिनपछि सोनम वाङचुकले तोडे अनशन, सीपीजीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
4: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, 20 औं एसियाली खेलकुदको पुरूष क्रिकेट तर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
5: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएएलएलबीमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्र्याङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
12: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। 2078 देखि बिजुली निर्यात थालेको नेपालले राम्रो आमदानी गर्न थालेको छ। त्यसअघिका वर्षमा आयात मात्रै गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढ़ाउँदै लगेको छ। 2082-83 भारत र बंगलादेशमा गरी 29,32,47,00,000 रूपियाँको बिजुली निर्यात भएको छ भने भारतबाट नेपालले सुक्खा याममा 10,22,74,00,000 आयात गरेको छ। एकै वर्षमा बिजुली व्यापारमा 19,09,72,00,000 रूपियाँ नाफा भएको छ। आर्थिक वर्ष 2080-81 नेपालले बिजुली आयात भन्दा बढ़ी निर्यात गरिरहेको छ। आयातको तुलनामा निर्यात वर्षेनी बढ़दै गएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनुभयो। हामी आयातबाट खुद निर्यातकर्ता भइसकेका छौं। उहाँले भन्नुभयो, अहिले औसतमा 1,000 मेगावाट निर्यात गरिरहेका छौं। वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली नेपालले भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। अहिले नेपाल र भारतले अन्तर्देशीय प्रसारण लाइन मार्फत विद्युत आयात क्षमता 1,530 र निर्यात क्षमता 1,850 मेगावाट पुर्याइसकेको छ। अर्को वर्षसम्म 2,500 मेगावाट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीति पहलमा जोड़ दिनुपर्छ। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्र साकेले भन्नुभएको खबर कान्तिपुरले लेखेको छ।
4: यसैबीच आर्थिक वर्ष 2082-83 20,97,37,00,000,000 रूपियाँको वस्तु आयात हुँदा 3,15,29,00,000,000 रूपियाँको निर्यात भएको छ। यस अनुसार कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको भन्सार विभागले जनाएको छ। यस समयमा 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ। आयात र निर्यात दुवै बढ़दा वैदेशिक व्यापारले कीर्तिमान कायम गरेको छ। यसअघि 2078-79 21,20,47,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। त्यसबेला आयात वृद्धि भएकाले वैदेशिक व्यापार बढ़ेको थियो। आर्थिक वर्ष 81-82 20,81,15,00,000,000 रूपियाँको वैदेशिक व्यापार भएको विभागको तथ्याङ्क छ। कुल व्यापारमा आयातको हिस्सा 86.93 र निर्यातको हिस्सा 13.07% रहेको छ। भएको आर्थिक वर्षमा देशको व्यापार घाटा बढ़ेर 17,81,08,00,000,000 पुगेकामा अघिल्लो आर्थिक वर्षमा 15,27,09,00,000,000 रूपियाँ थियो। आर्थिक वर्ष 81-82 तुलनामा गएको आर्थिक वर्षमा आयात 16.20% बढ़ेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा 18,04,12,00,000,000 रूपियाँको आयात भएकामा गएको आर्थिक वर्षमा 20,96,37,00,000,000 रूपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा निर्यात 13.81% बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा 2,77,03,00,000,000 रूपियाँ बराबरको निर्यात भएकोमा गएको आर्थिक वर्षमा 3,15,29,00,000,000 रूपियाँ बराबरको पुगेको विभागको भनाइ छ। यो निर्यात रकम अहिलेसम्मकै उच्च रहेको खबर कान्तिपुर दैनिकमा छ।
3: गएको आर्थिक वर्ष 2082-83 जेठसम्ममा 21,20,80,00,000,000 रूपियाँ रेमिट्यान्स भित्रिएको छ। यो रकम नेपालको वार्षिक बजेट भन्दा धेरै हो। गएको आर्थिक वर्षको बजेटको आकार 19,64,00,000,000,000 रूपियाँ थियो। यस्तै चालू आर्थिक वर्षको बजेट 21,24,00,000,000,000 रूपियाँको छ। इतिहासमै पहिलो पटक बजेट भन्दा धेरै रेमिट्यान्स भित्रिएको खबर आजको कारोबारले लेखेको छ। पछिल्लो समय दक्ष र सिपयुक्त जनशक्ति नेपालबाट विदेश गई काम गर्ने गरेका कारण उनीहरूले धेरै पारिश्रमिक लिने र नेपालमा रेमिट्यान्सको रूपमा पठाउने गरेका छन्। यस्तै यो वर्ष निर्यात केही बढ़े पनि आयातको तुलनामा निकै कम भएकाले व्यापार घाटा बढ़ेर 17,21,00,000,000 रूपियाँ पुगेको भन्सार विभागको तथ्याङ्क छ। विभागका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात 16.2% बढ़ेको हो।
4: सर्वोच्च अदालतले विवाह लगायत सामाजिक समारोहमा तड़क भड़क रोक्न सामाजिक व्यवहार सुधार ऐन लागू हुनुपर्ने र कानून मिस्नेलाई सजाय हुनुपर्ने निर्देशनात्मक आदेश 2056 साल भदौ 29 मई दिएको थियो। कार्यान्वयनका लागि सर्वोच्चको अनुगमन तथा निरीक्षण महाशाखा हुँदै 2066 फैसला कार्यान्वयन निर्देशनालयमा आइपुग्यो। निर्देशनालयले त्यस यता प्रतिवादी गृह मन्त्रालयलाई 17 वर्षसम्म 18 पटक ताकेता गर्दा पनि कार्यान्वयनमा अटेरी गरेको छ। निर्देशनालयले पछिल्लो पटक वैशाख 30 मा ताकेता गरेको थियो। सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था भइरहँदा ताकेता निर्देशनालय जस्तो बन्यो सर्वोच्च अदालतको फैसला कार्यान्वयन। निर्देशनालय मेची नदी सिमानालाई व्यवस्थित सीमांकन गर्नु भन्ने फैसला 19 वर्षमा 18 पटक ताकेता गरे पनि कार्यान्वयन भएको अवस्था छैन। त्यसै गरी विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न कार्यान्वयनका लागि 8 वर्षमा 15 पटक ताकेता गरिएको छ, तर यो फैसला पनि कागजमै सीमित छ। राज्य सञ्चालनमा 3 अंगका पदाधिकारीको अलग अलग भूमिका रहन्छ भन्ने फैसला 13 वर्षमा 13 पटक नै ताकेता गरे पनि प्रधानमन्त्री कार्यालयले सुनेको छैन। त्यसै गरी पूर्व सचिव शारदा प्रसाद त्रिताल भन्नुहुन्छ, न्यायपालिकाका फैसला कार्यान्वयन नगर्ने कार्यपालिकालाई व्यवस्थापिकाले निर्देशन दिनुपर्छ। यस्तै सरकारी निकायबाट न्यायालयका फैसला कार्यान्वयन नहुनु निकै लज्जाको विषय भएको सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका प्रवक्ता गोविन्द घिमिरेले बताउनुभयो आजको नयाँ पत्रिकामा खबर छ।
3: काया कैरनमा खेतीपातीमा यन्त्र उपकरणको प्रयोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: एनबीएल सर्वसुलभ आवास कर्जा
15: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
14: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
15: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
14: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
15: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
14: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
15: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। 0.5% प्रिमियम थप।
15: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
14: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न।

0: अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपाल को पहिलो बैंक
1: खरीद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
2: हिमस्टार For a complete home.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ. बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ.
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ. यतिन्जेल हामीले विद्युत निर्यातबाट एक वर्षमै 29,32 करोड़ रुपियाँ आमदानी, 21 खर्बको वस्तु आयात हुँदा 3.25 खर्बको मात्र निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स, अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित लगायतका खबर प्रस्तुत गर्यौं.
3: पछिल्ला वर्ष मुखेबाली धानको रोपाई सहित अन्य खेतीमा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़न थालेको छ. यसबाट हल गोरु मात्र होइन, धेरैको संख्यामा खेताला खोज्नुपर्ने अवस्था पनि छैन. बाली लगाउने, काट्ने, चुट्ने र भित्र्याउने सबैजसो काम मेसिनको भरमा हुन थालेका छन्. खेतीमा आबद्ध किसानलाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बाध्यता पनि बनेको छ. विगतमा प्रयोगका लागि किसानले लगेका यस्ता उपकरण बिग्रिएर थन्किएको अवस्था पनि छ. साथी मदन पौड्यालले अहिले कृषि कर्ममा बढ़दो यन्त्र उपकरणको प्रयोग र चुनौतीबारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीलाई सोध्नु भएको छ.
4: हल गोरु र चाहिँ राँगाको पनि आफ्नो ठाउँमा चाहिँ उसको चाहिँ भूमिका छँदैछ. हामीले कृषिमा चाहिँ जमिनमा चाहिँ हाम्रो इनर्जी इनपुट बढाउनुपर्छ. जति इनर्जी इनपुट बढायौँ त्यति हामीले प्रतिफल पाउने, त्यसकारण चाहिँ हामीले ठूला ठूला मेसिनहरू प्रयोग गर्दाखेरि त्यसको प्रतिफल राम्रो आउँछ, किफायती हुन्छ. अब कृषि मेसिनहरूको प्रयोग गर्दाखेरि तराई क्षेत्रमा त लगभग हाम्रो चाहिँ ट्र्याक्टरहरूको प्रयोग बढेकै छ. त्यस्तै त्यसमा चाहिँ पहाड़तिर जाँदा पनि हाम्रो चाहिँ विभिन्न उसबाट चाहिँ अनुदानको कार्यक्रमहरू पनि व्यापक रूपमा चाहिँ लागू भएको छ. त्यसकारण पनि कृषि मेसिनहरू पुगेको अवस्था छ. र किसानहरूलाई पनि जसले चाहिँ अनुदानभित्र पर्नु हुँदैन उहाँहरूले पनि आफ्नो खेती गर्नको लागि आफ्नो निजी लगानीमा पनि कृषि ऊर्जा उपकरण भित्राइरहनु भएको छ. किसानहरूले अनुभव गरिरहनु भएको छ. पक्कै पनि हामीले गोरुले गर्ने कामभन्दा ट्र्याक्टरले गर्ने काम चाहिँ हाम्रो पक्कै पनि चाँडो भएको छ, छिटो भएको छ, होइन. किसानलाई प्रविधिको पहुँच छ तर किसानको आफ्नो आर्थिक अवस्थाको कारणले गर्दाखेरि त्यहाँसम्म पुग्न नसकेको अवस्था चाहिँ विडम्बना छ.
5: तपाईँले भने जस्तै प्रविधिहरू छन्, हाते ट्र्याक्टर, पावर टिलर लगायत कृषि औजार सबै किसानको चाहिँ पहुँचमा पुर्याउन काम भइरहेका छन्। अब त्यो उपकरणहरू त भए, प्रयोगमा पनि कतिपय आएका छन्। हैरानी चाहिँ त्यति बेला हुन्छ जब खेतमा पुगेपछि काम गर्ने बेला चाहिँ बिग्रेर थन्क्याउनु पर्छ.
4: अब यो समस्याकोलाई किसान चाहिँ अलिकति ट्रेन हुनुहुन्छ, अभ्यस्त हुनुहुन्छ भने मलाई मेरो चाहिँ समग्रमा चाहिँ तत्कालले बिग्रिन सक्ने मेरा पार्ट्सहरू यी हुन्, यी पार्ट्स मैले झगडा राख्नुपर्छ भनेर उहाँहरूले झगडा राख्नुहुन्छ. कति चाहिँ ठाउँमा अलिक दुर्गम ठाउँ हुन्छ, पसलभन्दा टाढा हुन्छ, बिग्रेर यतिकै तुरन्तै पसल पुग्न सकिन्न. त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ त्यस्ता चाहिँ झगडा पार्ट पूर्जाहरू चाहिँ आफूले राख्नु पर्यो. जो चाहिँ अनुभवी हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो बिग्रिरहने पार्ट्सहरू यो हो, मलाई चाहिरहने हराइरहने पार्ट्स यो भनेर चाहिँ उहाँहरूले राख्नु पर्यो. त्यसबाहेक चाहिँ अब खेतमै गएपछि हामी तत्काल केही सानातिना चाहिँ हामी मर्मसम्हारहरू गर्न सक्ने सिप हासिल गर्नु पर्यो. हाम्रो अपरेटर साथीहरूलाई चाहिँ हामीले त्यसरी चाहिँ हामी दक्ष बनायौँ भने हामीलाई अलिकति किफायती, नभए होइन भने त्यो मेसिन बोकेर चाहिँ सदरमुकाम होला अथवा चाहिँ आफ्नो चाहिँ बजार मर्मत केन्द्रसम्म पुर्याउनु पर्यो. त्यता काम पनि हामीलाई डिस्टर्ब भयो भने चाहिँ त्यहाँ पुर्याउँदा मर्मत गर्दा हाम्रो अलिक खर्च बढ्ने हुन्छ. त्यसकारण चाहिँ मेसिन सँगसँगै हामीले चाहिँ मर्मसम्हारको पनि हामी चाहिँ पार्ट सँगसँगै जोड्नुपर्छ.
5: तत्कालै बिग्रियो, तत्कालै मर्मतको सुविधा त्यहाँनिर किसानले चाहिँ नपाउन सक्छ. अलि केही गर्दाखेरि सहजताको अवस्था बन्न सक्ला अथवा त्यस्ता केही ससाना पूर्व तयारी हुन सक्ला.

0: कति त साना साना समस्या परिरहेका हुन्छन् कि ती समस्याहरू त्यही खेतमै समाधान हुन सक्छन्। त्यसको चाहिँ ज्ञान नहुँदाखेरि त्यसलाई हामी ठुलो समस्या मानेर हामी चाहिँ वर्कसपमा लगिरहेको अवस्था छ। हामी चाहिँ जस्तो चाहिँ अब डिजल इन्जिन चलाउँदैछौँ भने डिजल इन्जिनमा तेल सकिएपछि त्यसले हावा लिन्छ, होइन इयर लक हुन्छ, ती सामान्य समस्या त्यसलाई हामी चाहिँ निराकरण पहिले गर्न सक्थ्यौँ नि त। हामी चाहिँ त्यसलाई चाहिने इन्धनको पनि पहिले सुनिश्चितता गर्नु पर्यो, मलाई यो मोबिल फेर्नुपर्छ, गियर आयल फेर्नुपर्छ, यी कुरा जानकारी हुनु पर्यो। त्यस्तै मेसिनमा चाहिँ कहीँ लिकेज हुन्छ, होइन मेसिन चलिरहेको छ तर त्यसमा चाहिँ तिनीहरू चाहिँ अइल सिलहरू गएर चाहिँ लिकेज भएर चाहिँ तपाईँको इन्जिन खाली भएको हुनसक्छ। त्यसले गएर त्यही सानातिना कुराहरू ख्याल नगर्दाखेरि मेसिनमा भोलि चाहिँ ठुलो चाहिँ क्षति ल्याउँछ, ठुलो चाहिँ मर्मसम्हार गर्नुपर्ने हुन्छ।
1: कृषिमा यन्त्र उपकरणको बढ्दो प्रयोग, आइपर्ने समस्या र समाधानको उपाय बारे नार्कको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका वैज्ञानिक गंगाराम भण्डारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा फेरि पनि खबरको सिलसिला, अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम केही घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गैराती पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधिमा पहिलो संशोधन गर्दै ऋणीहरूलाई महत्वपूर्ण सुविधा थप गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ कार्यविधिमा सरकारले 5 वर्षसम्म ब्याज अनुदान पाउने व्यवस्था छ। कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम प्रभाव भएका कर्जाहरू नवीकरण भएको अवस्थामा अनुदान प्रदान शुरू भएको मितिबाट 5 वर्षसम्म ब्याज अनुदान उपलब्ध गराउने नयाँ व्यवस्था गरिएको छ। यस व्यवस्थाले साबीको कार्यविधि अनुसार कर्जा लिएका ऋणीहरूलाई थप राहत पुग्नेछ। त्यस्तै कुनै त्रैमासिकमा परिस्थितिजन्य कारणले कर्जाको रकम भुक्तानी गर्न नसकेका ऋणीले अर्को त्रैमासिक बक्यौता चुक्ता गरी कर्जा नियमित गरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण अवधिको ब्याज अनुदान माग गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि बैंकले कर्जाको सदुपयोग भएको र परिस्थिति जन्य कारणले नै भुक्तानी रोकिएको यकिन गर्नुपर्नेछ। यसैको किस्ता ढिलो हुँदा अनुदान रोकिने डर रहने भएकाले अब ऋणीले अघिल्लो बक्यौता तिरेमा पूरै अवधिको अनुदान पाउने बाटो खुलेको छ। यस्तै प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जाका लागि अब ऋणीले स्व घोषणा गर्नुपर्ने समेत व्यवस्था गरिएको आजको कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालको शान्तिभूमि लुम्बिनीको कमल जापानमा पुगेर फुलेको छ। नेपालको कमल फुलेपछि दुई देशका कूटनीतिक वृत्तमा खुशी छाएको छ। नेपालमा रहेको जापानको राजदूतावासले लुम्बिनीको कुदान क्षेत्रमा फुल्दै आएका कमलका फूल जापानको वाखायामा प्रान्तको कोया शहरमा फुलेको तस्विर सार्वजनिक गर्दै खुशी व्यक्त गरेको छ। दूतावासले भनेको छ, फक्रेको कमल फूलले दुई देश बीचको सात दशकको मित्रता, पारस्परिक सम्मान र सांस्कृतिक आदान प्रदानको सम्झना गराएको छ। कमल जस्तै दुई राष्ट्र बीचको मित्रता बढ़दै जाओस्, फूल्दै जाओस् र भावी पुस्तालाई प्रेरणा दिलाओस्। जापानको राष्ट्रिय फूल साकुरा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका बगैंचामा केही वर्ष यता फूल्न थालिसकेका छन्। नेपालको राष्ट्रिय फूल लालीगुराँस पनि जापानमा फुलाउने प्रयास भइरहेको छ। जापानमा नेपालको कमल फुलेपछि रौनक थपिएको छ। दूतावासले भनेको छ, जापान र नेपाल बीचको कूटनीतिक सम्बन्धको 70 वार्षिकोत्सवको सम्झना गर्दै नारा प्रान्तको सोरेन्जी मन्दिरका प्रमुख पुजारी तखाता किमिनोरीले फूल फुलाउनु भएको हो। दूतावासका अनुसार पुजारी तखाता जीव वैज्ञानिक हुनुहुन्छ। उहाँकै पहलमा बिउबाट कमलको फूललाई सफलतापूर्वक पुनर्जीवित गर्न सकिएको दूतावासले जनाएको छ। दूतावासले अगाडि भनेको छ, यसको बिउ लुम्बिनीको प्रातात्विक स्थलबाट संकलन गरिएको थियो, पछि वाकायामा प्रान्तको कोया टाउनमा उब्जाइएको खबर आजको गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। भारतमा मेडिकल प्रवेश परीक्षा नीटको पेपर बाहिरिएको प्रकरणलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन अझै सकिएको छैन। शिक्षा प्रणाली सुधार, दोषीमाथि कार्यवाही र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि केन्द्रीय राजधानी नयाँ दिल्लीको जन्तर मन्तरमा आन्दोलन गरिरहेका छन्। यही आन्दोलनलाई समर्थन गर्दै 26 आमरण अनशनमा बसेका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले अन्तत हिजो आफ्नो अनशन तोड्नु भएको छ। भारतका केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंह साथै लद्दाख एक्सप्रेस बडीका प्रतिनिधिहरूको उपस्थितिमा उहाँले अनशन अन्त्य गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। देशमा सम्भावित हिंसा रोक्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै अनशन अन्त्य गरेको उहाँको भनाइ छ। अनशन तोड्दै उहाँले आन्दोलनकारी र सर्वसाधारणलाई कुनै पनि प्रकारको हिंसामा नउत्रिन आग्रह गर्नुभएको छ। भारत सरकारसँग भएका सहमति र शर्तबारे भने उहाँले छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने समेत बताउनु भएको छ। शैक्षिक सुधारको माग गर्दै विद्यार्थी संगठनहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। उनीहरूले परीक्षाको विश्वसनीयता कायम गर्न, दोषीमाथि कड़ा कार्यवाही गर्न, परीक्षा प्रणालीमा सुधार तथा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग दोहोर्याएका छन्। पछिल्ला केही दिन यता दिल्लीमा प्रदर्शन, धरना र विरोध सभाहरू चलिरहेका छन्। आन्दोलनको आउँदो दिशा सरकार र आन्दोलनकारी बीच हुने थप वार्ताको परिणाममा निर्भर हुने अनुमान छ। आन्दोलनलाई देशव्यापी बनाउन कक्रो जनता पार्टी सीजेपीले आज भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ।
6: अब केही खेल खबर। नेपालले आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा लगातार दोस्रो हार बिहोरेको छ। हिजो नेपाललाई घरेलु टोली नेदरल्याण्डसले 6 पराजित गर्यो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ। पहिलो खेलमा नेपाल नामिबियासँग 8 पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44 एक बलमा 4 गुमाएर पूरा गर्यो। नेदरल्याण्डसका लागि कप्तान स्कट एडवर्ड्सले अभिजित 61 रनको योगदान गरे। उनले 82 बलमा 2 चौका र 1 छक्का प्रहार गरे। त्यसै गरी नेपालका लागि सम्पाल कामी, दिपेन्द्र सिंह हेरी र ललित नारायण राजवंशीले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्ति पाएको नेपालले 44 बलमा सबै विकेट गुमाउँदै 157 रन जोडेको थियो। नेपालका लागि आरिफ शेखले 41, गुलशन कुमार झाले 29, दिपेन्द्र सिंह हेरीले 21, आसिफ शेखले 14, करण केसीले अभिजित 13 र सम्पाल कामीले 10 रन जोडेका छनृ। जितसँगै 29 खेलबाट 34 अङ्क जोडेको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ। पराजित नेपाल 30 खेलबाट 24 अङ्कका साथ पाँचौं स्थानमा छ। अब नेपालले साउन 11 गते सोमबार नामिबियासँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा आउँदो असोजमा जापानमा हुने विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। हिजो सार्वजनिक समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई वैधता दिन अस्वीकार गर्दै समान्तर गतिविधि गरिरहेको कांग्रेसको शेरबहादुर देउवा पक्षले राजनीतिक र कानूनी दुवै मोर्चाबाट सक्रियता बढ़ाएको छ। राजनीतिक रूपमा साउन 29 राष्ट्रिय कार्यकर्ता भेला बोलाएको देउवा पक्षले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएर कानूनी लड़ाई पनि थालेको हो।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाहसहित सातजना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोर्खा पत्रमा छ।
5: बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल कारागार चलान भएका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग गरेको प्रष्ट भएको भन्दै उच्च अदालत पाटनले उनलाई हिजो थुनामा पठाएको हो।
6: सिंहदरबार परिसरमा संसद भवन निर्माण 7 वर्ष बित्न लाग्दा पनि पूरा नभएपछि फेरि म्याद थप्न लागि छ। भवन निर्माणका लागि पछिल्लो पटक थपिएको म्याद गएको पुष 16 सकिए पनि म्याद थप नगरी काम गराइँदै थियो। त्यसै त 6 महिना बित्दा पनि काम नसकिएपछि छैटौं पटक म्याद थप्ने तयारी भइरहेको कान्तिपुरमा खबर छ।
5: गएको आर्थिक वर्ष 2082-83 वाणिज्य बैंकहरूको निक्षेप 9,67,42,00,00,000 रूपियाँले बढ़ेको छ। तर यसै अवधिमा कर्जा प्रवाह भने 3,15,13,00,00,000 रूपियाँले मात्रै विस्तार भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
6: नयाँ राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। झण्डै 1.5 महिना अघि शुरू भएको छनौट प्रक्रिया अन्तर्गत परराष्ट्र मन्त्री शिशिर खनालले अर्को हप्तासम्म केही नाम सिफारिश गर्ने तयारी गर्नुभएको कान्तिपुर दैनिकमा खबर छ।
5: निसन्तान दम्पतिलाई सन्तान प्राप्त गराइदिने प्रलोभन देखाएर 16 वर्षीय नाबालिगको डिम्बो अवैध रूपमा कारोबार गराएको आरोपमा तनौकी राधिका गौतम पक्राउ परेकी छिन्।
6: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा वध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छन्।
5: काया कैरनमा अब पालो उखानको।
6: भन्न सजिलो, गर्न गाह्रो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: विद्युत निर्यातबाट 1 वर्षमै 29,32,00,00,000 रूपियाँ आमदानी, 21,00,00,000 वस्तु आयात हुँदा 3,00,00,000 मात्रै निर्यात, बजेटको आकार भन्दा धेरै भित्रियो रेमिट्यान्स।
5: अदालतका फैसला 2 दशकसम्म कागजमै सीमित, सार्वजनिक सरोकारका मुद्दामाथिका फैसला कार्यान्वयनमा सरकारकै व्यवस्था।
6: धान रोपाई सहित खेतीका अरू काममा पनि आधुनिक यन्त्र उपकरणको प्रयोग बढ़दो, सामान्य मरमत सम्हारको ज्ञान र पाठ पूर्जा जगेडामा राख्न किसानलाई सल्लाह।
5: भारतमा मेडिकल परीक्षाको विषयलाई लिएर शुरू भएको विद्यार्थी आन्दोलन फैलदै 26 दिनपछि सोनम वाङचुकले तोड़े अनशन, सीजेपीद्वारा आज शान्तिपूर्ण प्रदर्शनको आह्वान।
6: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालको लगातार दोस्रो हार, विश्व एसियाली खेलकुदको पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने।
5: र अन्त्यमा आजको कार्टुन, आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै सड़क जलमग्न हुने अवस्था र ट्राफिक जरिवानासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परेपछि सड़क पोखरी जस्तो भएको छ। गाड़ी चलाउने र हिँड्ने मान्छेहरूको अवस्था बिजोग छ। टाउकोमा हेलमेट लगाएर जुत्ता र रेनकोट हातमै बोकेका एकजना मान्छे कसैलाई मोटरसाइकल बोकाएर जलमग्न सड़कमा हिँडिरहेका छन्। अर्का मोटरसाइकल चालकले के गरे हो यस्तो भनेपछि उनी भन्दैछन्, रोड देखिँदैन, अब यस्तोमा कुदाए लेनमिचिएला, जरिवाना तिर्नुभन्दा त बोकाउँदा सस्तो पर्ने रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: दाई ढुकाउनुहोस्, यस्तो बेला त अनु किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनु किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144750 र 98 3 1 3 3 93।

0: आयो।
1: सुन्नु न,
2: भन न भन,
1: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
2: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
2: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
1: तौलिहवा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा।
2: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीकटबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98215 90 00 95, 98570 56095 र 98174 52311।

0: नमस्कार। सामुदायिक रेडियो आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भुजाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.6 MHz इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु कार्य सम्पादनमा उत्कृष्ट शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरीले निरन्तर सक्रियता देखाउँदै अवैध निकासी रोक्न सिमानाकामा कडाई। एक महिनामा 60 लाख बढ़ी अवैध सामान नियन्त्रणमा। अर्घाखाँचीमा बाँदर नियन्त्रणका लागि 20 हिरालो माग। 3 दिनभित्र दरखास्त दिन आह्वान। क्यान्टिनमा ग्यासको पाइप फुस्किँदा 4 विद्यार्थी घाइते। 1 छात्राको अवस्था गम्भीर। 3 उपचारपछि घर फर्किए। सामुदायिक वन उपभोक्ता समूहद्वारा 10 थान हाते ट्र्याक्टर वितरण। किसान खुसी। र पाल्पामा टिप्पर फेरबाट खोस्दा चालकको मृत्यु। बुटलमा रिभल्भर र गोली सहित युवा पक्राउ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत। छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन। स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: अब समाचार विस्तारमा। संघीय सरकारका पूर्व मन्त्री एवं बाँके क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य म इस्तियाक राय र लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री भण्डारी लाल यादवले किसानले खेतीका बेलामा रासायनिक मल नपाएको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। पूर्व मन्त्री राय तथा लुम्बिनी प्रदेशका मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंज पुगेर रासायनिक मलको स्टक र आपूर्तिको अवस्थाबारे जानकारी लिनुका साथै तत्काल किसानलाई सहज र सरल रूपमा मल उपलब्ध गराउन ध्यान ध्यानकर्षण गराउनु भएको हो। पूर्व मन्त्री एवं बाँके दुईका प्रतिनिधि सभा सदस्य राईले धान रोपाईका बेला मल अभावले किसान समस्यामा परेको भन्दै किसानले समयमै मल खाद पाएनन् भने उत्पादन घट्ने भएकाले मल उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराइएको बताउनु भएको छ। सो अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री यादवले देशभित्रै सहज रूपमा मल पाइने अवस्था सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले अधिकांश किसानले मल नपाएको गुनासो गरेको बताउनुभयो। मल आपूर्ति र वितरणको अवस्था बुझ्न कृषि सामग्री लिमिटेड नेपालगंज स्थित कार्यालय र गोदाममा पुग्नुभएका दुवै जना सांसद र मन्त्री लगायतलाई कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंजका प्रमुख पुष्प राज श्रेष्ठले सो बारेमा विस्तृत जानकारी गराउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय बाँकी तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय सम्पादनमा देशकै उत्कृष्ट बनेका छन्। नेपाल प्रहरीको आन्तरिक सहकार्य सम्पादन मूल्याङ्कन अन्तर्गत आर्थिक वर्षको असारमा प्रहरीका तीन निकाय प्रथम बनेका हुन्। कार्यालय प्रमुखको कार्य सम्पादन तादृकता तत्परता पहल कदमी र समग्र कार्य सम्पादन स्तरको वस्तुगत मूल्याङ्कनका आधारमा प्रथम बन्दै क श्रेणीमा परेका हुन्। कपिल वस्तु ख श्रेणीमा र बाँकी क श्रेणीमा पर्ने जिल्ला हो। असार महिनाको मूल्याङ्कनमा 102 पूर्णाङ्कमा 91.06 प्राप्त 0.6 अंक प्राप्त गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ख श्रेणीमा पर्ने जिल्लाहरूमा देशमै प्रथम भएको प्रहरी परीक्षक मनोहर भट्टले बताउनु भएको छ। ख जिल्लाको सूचीमा पर्ने सात जिल्लामा बाँके 102 पूर्णाङ्कमा 94.69 अंक सहित प्रथम बनेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुर 119 पूर्णाङ्कमा 101.16 अंक ल्याई देशमै उत्कृष्ट बनेको छ। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाले 52 पूर्णाङ्कमा 43.85 अंक सहित प्रथम बनेको छ। कर्णाली प्रदेश तालिम केन्द्र नेपालगंजले 72 पूर्णाङ्कमा 71.25 अंक ल्याई प्रथम बनेको छ। क श्रेणी उत्कृष्ट र ख श्रेणी सन्तोषजनक तथा ग श्रेणी सुधार गर्नुपर्ने अवस्थाको सूचीमा पर्ने गर्छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी परीक्षक मनोहर प्रसाद भट्टले प्रभावकारी नेतृत्व स्पष्ट कार्ययोजना व्यावसायिक अनुशासन प्रविधि मैत्री सेवा प्रभावकारी अपराध नियन्त्रण तथा नागरिकमुखी प्रहरी सेवाका कारण कपिलवस्तुले उत्कृष्ट नतिजा हासिल गरेको बताउनु भएको छ। यस्तै प्रहरी नायब परीक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण लागू औषध कारोबार नियन्त्रण राजस्व चुहावट रोकथाम अवैध भन्सार छली नियन्त्रण तथा फरार अपराधी पक्राउमा उल्लेखनीय उपलब्धि हासिल भएकोले मूल्य मूल्याङ्कनमा उत्कृष्ट परिणाम आएको बताउनुभयो। सीमा नाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले कड़ा निगरानी गर्ने अभियान सञ्चालन गरेको छ। भारतीय सीमा नाका हुँदै अवैध सामग्रीको तस्करी हुने गुनासो बढ़ेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गणले विशेष अभियान सञ्चालन गरेको हो। सशस्त्र प्रहरीले अभियान सञ्चालन गरेपछि पछिल्लो एक महिनामा मात्र 60,94,080 रूपियाँ बराबरको अवैध सामान नियन्त्रणमा लिन सफल भएको गणपति गोपाल अधिकारीले बताउनु भएको छ। गणपति अधिकारीका अनुसार गत असार महिनामा मात्रै बरामद गरिएका सामान पिकअप अटो मोटरसाइकल मासु पशु चौपाई माछा कुखुरा दूध अण्डा इलेक्ट्रोनिक तथा इलेक्ट्रिक सामग्री मोटरका पार्ट पूर्जा औषधि लत्ता कपड़ा मल खाद सुर्तिजन्य पदार्थ पेय पदार्थ कस्मेटिक सामग्री हार्डवेयरका सामान फलफूल किराना हरियो तरकारी मोबाइलका पार्ट पूर्जा पेट्रोलियम पदार्थ, नदीजन्य सामग्री तथा वन पैदावार लगायतका वस्तुहरू रहेका छन्। सशस्त्र प्रहरीले गत आर्थिक वर्षसम्म कपिल वस्तुमा राजस्व छली गरी नेपाल भित्राइएका 5,32,67,280 रूपियाँ बराबरका विभिन्न सामान बरामद गरी सम्बन्धित भन्सार तथा निकायमा बुझाएको जनाएको छ। यसै गरी सीमा सुरक्षासँगै जनचेतनामूलक कार्यक्रमलाई पनि सशस्त्र प्रहरीले प्राथमिकतामा राखिएको जनाएको छ। गण तथा मातहतका युनिटहरूले विद्यालय, क्लब तथा स्थानीय समुदायलाई लक्षित गरी लागू औषध दुर्व्यसन, सीमा अतिक्रमण, मानव अधिकार, मानव बेचबिखान, लैंगिक हिंसा, सीमा पार अपराध, अवैध चोरी निकासी पैठरी, अवैध हात हतियार, ओसार पसार, सीमा सुरक्षा र विपद व्यवस्थापन लगायतका विषयमा जनचेतनामूलक तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको जनाएको छ। अर्घाखाँचीमा बाँदरबाट मकै तथा अन्य खेतीबाली जोगाउन 20 बाँदर हिरालु नियुक्ति गरिने भएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना प्रकाशित गर्दै बाँदर प्रभावित क्षेत्रमा हिरालो नियुक्तिका लागि आवेदन आह्वान गरेको हो। डिभिजन वन कार्यालयका अनुसार जिल्लाका बाँदरबाट अति प्रभावित 26 क्षेत्रमा वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिएका समूहहरूको लागत साझेदारीमा यो कार्यक्रम सञ्चालन गरिनेछ। नियुक्त हुने हेराहरूले बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, बालीमा भएको क्षतिको अभिलेख राख्ने तथा मानवीय र वातावरण मैत्री तरिकाबाट बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतर्फ धपाउने जिम्मेवारी निर्वाह गर्नेछन्। कार्यालयका प्रमुख नारायण देव भट्टराईका अनुसार हिरालोका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रको स्थानीय बासिन्दा 18 45 वर्ष उमेर समूहभित्रका तथा वन्य जन्तु र जैविक विविधता संरक्षणमा रूचि भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। सामुदायिक वन हिरालो, नर्सरी हिरालो वा यस्तै प्रकृतिको काममा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिने उहाँले बताउनु भएको छ। नियुक्त हिरालोको कार्यावधि साउन 10 असोज 10 दुई महिना रहनेछ। उनीहरूले मासिक 12,500 रूपियाँ पारिश्रमिक प्राप्त गर्नेछन्। इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र आवश्यक कागजात सहित कार्यालय समयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार पछिल्ला वर्षहरूमा बाँदरका कारण मकै तरकारी तथा फलफूल बालीमा ठूलो क्षति हुँदै आएको बताउनु भएको छ। यही समस्यालाई न्यूनीकरण गर्दै किसानको उत्पादन जोगाउने, मानव वन्य जन्तु द्वन्द कम गर्ने र सहअस्तित्व प्रवर्धन गर्ने उद्देश्यले हिरालो नियुक्ति कार्यक्रम सञ्चालन गरिएको हो। पाल्पाको तानसेन स्थित मिलेनियम सेकेण्डरी स्कूलमा खाजा पकाउने क्रममा ग्यासको पाइप फुस्किएर आगलागी हुँदा 4 विद्यार्थी घाइते भएका छन्। ती मध्ये एक छात्राको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा परि अन्दाजे 8 छात्रा सजुदा बानो गम्भीर घाइते हुनु भएको हो। पारिवारिक स्रोतका अनुसार उहाँको शरीरको करिब 35% भाग चलेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उहाँलाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। आगलागीमा अन्य 3 विद्यार्थी पनि सामान्य रूपमा घाइते भएका थिए। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएको विद्यालय स्रोतले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार विद्यालयमा खाना पकाउने क्रममा ग्यासको पाइप फुस्किँदा आगलागी भएको हो। विद्यालयमा खाना पकाउने र विद्यार्थीहरूलाई खाजा खुवाउने स्थान एउटै भएकाले दुर्घटनाको जोखिम बढ़ेको देखिएको छ। बालबालिकाहरू खाजा खाइरहेको स्थानको नजिकै खाना पकाउने व्यवस्था गरिएकाले यस्ता घटना दोहोरिन सक्ने भन्दै अभिभावकले विद्यालयमा सुरक्षित क्यान्टिन व्यवस्था गर्न माग गरेका छन्। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ। सिद्धगंगा नगरपालिका बारामा रहेको डोहटे सामुदायिक वन उपभोक्ता समूहले खेतबारी जोत्न दस्थान हाते ट्राक्टर वितरण गरेको छ। सामुदायिक वनबाट उत्पादित काठ दाउरा बेचेर संकलन भएको रकमबाट समूहले हाते ट्राक्टर वितरण गरेको हो। वनका अध्यक्ष रेशम राज बन्जाडेले उपभोक्ताको 50% लगानीमा ट्राक्टर वितरण गरिएको बताउनु भएको छ। एउटा ट्राक्टरको मूल्य 62,000 रूपियाँ परेको छ, जसमध्ये 31,000 रूपियाँ वनले सहयोग गरेको हो। समुदाय मिलेर वर्षौंदेखि जंगल संरक्षण गर्दै आएका थिए। वनमा रोपेका र आफै उम्रेका साना बिरूवा हुर्केर उत्पादन भएको काठ दाउरा बिक्रीबाट भएको आमदानीले तत्कालका लागि 10 ट्राक्टर किनेको बन्जाडेले बताउनु भएको छ। गाउँमा युवा जनशक्तिको कमीका कारण हल गोरु पाल्ने किसान थोरै रहेका छन्। गोरु थोरै भएपछि एकैपटक सबै गाउँले खेतबारी जोत्न कठिनाई भएको थियो। यति बेला रोपाईमा किसान व्यस्त रहेका छन्। काठ दाउरा बेचेको आमदानीले वनले आय आर्जन सहित गाउँमा विकासका काम पनि गर्दै आएको छ। ट्राक्टर भएपछि किसान खुशी भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। डिभिजन वन कार्यालय तौलिहावाको विभिन्न मितिको फैसला बमोजिम बिना इजाजत सालको काठ ओसार पसार मुद्दामा जरिमाना सजाय भई फरार भएका प्रतिवादीलाई प्रहरी टोलीले साउन 6 गते पक्राउ गरेको हो। पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तिनौ गाउँपालिका 3 छहरा गौरामा लु 2 ख 17-19 नम्बरको टिप्पर दुर्घटना हुँदा चालक 35 वर्षीय हेमबहादुर लम्तरीको मृत्यु भएको हो। बुटोलबाट तानसेनतर्फ जाँदै गरेको खाली टिप्पर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। टिप्पर सड़कबाट फेरउँदै करिब 120 मिटर तल खसेको थियो। प्रहरीले दुर्घटना स्थलबाट राति नै गम्भीर घाइते अवस्थामा चालकको उद्धार गरेको थियो। उनको बुटवल स्थित मर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले रिभल्भर र गोलीसहित एक युवालाई बोटवलबाट बुधबार पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देही अनुसार विशेष सूचनाका आधारमा बुटवल उपमहानगरपालिका 9 स्थित नयाँ बस पार्क क्षेत्रमा शंकास्पद रूपमा हिडुल गरिरहेका मकवानपुरको बकैया गाउँपालिका 9 का 26 वर्षीय रोशन तुङलिङ मगरलाई पक्राउ गरिएको हो। प्रहरीले खन्तलासी गर्दा उनको साथबाट रिभल्भर र गोली 2 थान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब परीक्षक एवं सूचना अधिकारी कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका मगरलाई अदालतबाट म्याथप गरी थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय लागू औषध विरूद्ध कड़ा रूपमा उत्रिएको प्रहरीले बाँकेबाट ठूलो परिणाममा ब्राउन सुगर बरामद गर्न सफल भएको छ। प्रहरीले बाँकेको नेपालगंजबाट 400 ग्राम लागू औषध ब्राउन सुगर सहित रूकुम पश्चिमका 2 महिलालाई पक्राउ गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकीले गत असार महिनामा 92 जना फरार अपराधीलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको जनाएको छ। अदालतबाट कैद तथा जरिमाना तोकिएर फरार रहेका व्यक्तिहरूमध्ये खनतलासका क्रममा 92 जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकीको असार महिनाको प्रगति विवरणमा उल्लेख गरिएको छ। प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकीका सूचना अधिकारी प्रहरी नायब परीक्षक प्रतीत सिंह राठौरले पक्राउ परेका फरार अपराधीबाट 47,10,351 रूपियाँ जरिमाना असुल गरिएको जानकारी दिनुभएको छ। प्रहरीले अवैध कारोबारमा संलग्न भएको आरोपमा नेपालगंज स्थित बस पार्क क्षेत्रबाट एकजनालाई पक्राउ गरेको छ। बस पार्कको नेवलक्ष्मी होटल एण्ड लन्च कर्मचारी वीर बहादुर राउतलाई 4,00,000 भारतीय रूपियाँ सहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरीकाले बाँकेका प्रहरी परीक्षक अंगुर जीसीले जानकारी दिनुभएको छ। बस पार्क क्षेत्रमा अवैध कारोबार भइरहेको छ भने विशेष सूचनाका आधारमा 800 थान भारतीय 500 नोट सहित राउतलाई पक्राउ गरी हिरासतमा लिएको बताउनु भएको छ। गत केही दिनदेखि शुरू भएको वर्षाले राप्ती नदीमा पानीको सतह बढ़दै गएको बेला बाढ़ी र डुबानको सम्भावित जोखिमलाई ध्यानमा राखेर तालिम प्राप्त सुरक्षाकर्मीलाई हाई अल्टमा राखिएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ। समितिका अनुसार सोही क्रममा सशस्त्र प्रहरी बलले बाँकेका सम्भावित बाढ़ी जोखिमयुक्त क्षेत्रको पहिचान गरेर राप्ती सुनारी 6 कुण्डमा स्थापना गरेको सशस्त्र प्रहरी बल अस्थायी मनसुन प्रतिकारी सुरक्षा बेसलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। जिल्ला विपद व्यवस्थापन समिति पाकेका संयोजक तथा प्रमुख जिल्लाधिकारी दिलकुमार तामाङले बाढ़ी र डुबान लगायत विभिन्न प्रकारका विपदमा तत्काल उद्धार र सहयोगमा खटिनका लागि राप्ती सुनारी 6 कुण्डमा सशस्त्र प्रहरी बल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरेर स्ट्याण्ड बाई राखिएको बताउनु भएको छ। गिरुवा गाउँपालिका 2 को सनकटी घाट र कोइलालीको टीकापुर नगरपालिका 5 र 7 जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रणाली काठमाडौँले जनाएको छ। पुल सञ्चालनमा आएपछि बर्दिया र कोइलालीसँग यातायात सेवा सुचारू भएको छ। पुल योजना शाखा पुल सेक्टर नेपालगंजबाट 2079 साल पोष 17 शुरू भएको पुल 1,18,00,000,000 लागतमा निर्माण भएको हो। अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ। मंगलबारसम्म देशका धेरै ठाउँमा लगातार जस्तो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केही बेर मात्रै पानी पर्ने गरेको छ। गए राति पनि सोही केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मकवानपुर र लमजुङमा मध्यम तथा अरू ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी मधेस र सुदूरपश्चिम प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्यान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका पहाड़ी भेग तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यिनी खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा आछौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। जिल्ला प्रहरी कार्यालय कपिल वस्तु कार्य सम्पादनमा उत्कृष्ट शान्ति सुरक्षा सुदृढ बनाउन प्रहरीले निरन्तर सक्रियता देखाउँदै अवैध निकासी रोक्न सीमानाकामा कडाई 1 महिनामा 60,00,000 अवैध सामान नियन्त्रणमा अर्घाखाँचीमा बादल नियन्त्रणका लागि 20 हिरालो माग 3 दिनभित्र दरखास्त दिन आह्वान क्यान्टिनमा ग्यासको पाइप पुस्किँदा 4 विद्यार्थी घाइते 1 छात्राको अवस्था गम्भीर 3 उपचारपछि घर फर्किए सामुदायिक वन उपभोक्ता समूहद्वारा 2 स्थान हाते ट्र्याक्टर वितरण किसान खुसी र पाल्पामा र पाल्पामा टिप्पर भीरबाट खस्ता चालकको मृत्यु, बुटोलमा रिभल्भर र गोली सहित युवा पक्राउ। हवस् टाइपिङ ब्यान्डको 99.2 समेगा सँगै वेबसाइट www.podavaz.com हाम्रो पात्र र पदावाज मिडिया ग्रुपको फेसबुक पेज मार्फत एकैसाथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो पदावाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने सुभाषलाई धन्यवाद दिँदै सभा पनि बिदा हुन्छु।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि
0: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95 98 75 56 095 र 98 174 52 311

0: 哎呦，
1: कता हो काका लखर लखर गर्दै
2: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
2: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
2: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला
3: फिजियोथेरापी विशेषज्ञ सेवा
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641

0: कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
0: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूहतर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही, बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-531-6001, मोबाइल नम्बर 98-570-25-100, 98-570-33-999 र 98-570-31-533।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ। जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली, फोन 076-550-200।
5: गुप्ता नर्सरी ड्राइभर टलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
5: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
7: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
8: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
9: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
8: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेशन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
9: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
8: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: 아유.
1: सुन्नु न
2: भन न भन
1: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
2: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
2: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98575 56 95 र 98174 52 311
3: मान्छे भन्दा ठुलो जात कुन छ र मैले छुँदा पानी बिस हुन्छ र जति सक्छौ तर्क मायालु मैले छुँदा छोइन्छ भने त सुनपानीले छर्क मायालु नमस्ते म गीतकार रमेश पिजी तपाईँ यति बेला सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जमा

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
4: अलि दिन भयो शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
5: चिन्ता लिनु पर्दैन, ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
4: अनि थप विशेष सुविधा के छ नि?
5: छ नि, संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ। अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
6: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास। कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
7: 97 86 70 260
6: र 98 74 86 888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
8: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
9: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076550200 मोबाइल नम्बर 98575518।
10: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
11: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
12: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
11: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
12: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
11: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98570-78010।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: The world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 5 लाख रूपियाँ घुससहित आन्तरिक राजस्व कार्यालय सिराहा लाहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ। आर्थिक वर्ष 2078-79 को पूर्ण कर लेखा परीक्षणका लागि पेश भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुसमाग गरेको भनी सूचनाका आधारमा आयोगको बर्दिवासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरेको हो। आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थान सहित कार्यकक्षबाट पक्राउ गरेको छ। आरोपी कर अधिकृत पाललाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। सम्पत्ति शुद्धिकरण विभागले आर्थिक वर्ष 82-83 7 मुद्दा अभियोजन गरेको छ। विभागले हिजो सार्वजनिक गरेको विवरण अनुसार 121 जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूलाई झण्डै 1,18,05,00,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। विभागमा दर्ता भएका सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी सूचनालाई स्क्रीनिङ कमिटिमा छलफल गरी प्रारम्भिक अनुसन्धान गर्न आवश्यक भएमा अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रिया अघि बढ़ाइने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागले नेपाली वा विदेशी नागरिकले 5,000 अमेरिकी डलर बराबरको भन्सार घोषणा बिनै नेपालमा ल्याउन पाइने जनाएको छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको सूचना अनुसार 5,000 डलर बराबरको अमेरिकी मुद्रा र 5,000 अमेरिकी डलर बराबर हुन आउने भारतीय रूपियाँ पनि भन्सार घोषणा बिनै नेपाल भित्राउन सकिने भएको छ। 5,000 अमेरिकी डलर भन्दा बढ़ी मुद्रा ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गरेर मात्रै ल्याउनु पर्ने राष्ट्र बैंकले निकालेको सूचनामा छ। यसैबीच नेपाल राष्ट्र बैंकले सन् 2016 नोभेम्बर 9 तारीखदेखि निष्कासन भई चलन चल्तीमा रहेका भारतीय 200 रूपियाँ र भारतीय 500 का नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भारतीय रूपियाँ 25,000 रूपियाँको सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान तथा सटै गर्न सक्ने व्यवस्था पनि गरेको छ। सर्वोच्च अदालतमा नेपाली कंग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्य समितिलाई आधिकारिक दिएको आदेश पुनरावलोकन गर्न निवेदन परेको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देवापक्षले नेपाली कंग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्चले गरेको अन्तिम आदेशमाथि हिजो पुनरावलोकन निवेदन दर्ता गरेको हो। न्यायाधीशहरू सारंगा सुवेदी र निरपराध्वज निरौलाको इजलासले गएको वैशाख 4 गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन कुमार थापाको कार्य समितिलाई मान्यता दिएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको भन्दै तत्कालीन सभापति शेरबहादुर देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत जानुभएको हो। अब विदेशको खबर। अमेरिकाले जबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै विश्वका झण्डै 60 प्रमुख व्यापार साझेदारमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। आजदेखि लागू भएको नयाँ व्यवस्था अनुसार सम्बन्धित देशका वस्तुमा 10-12% अतिरिक्त भन्सार शुल्क लाग्नेछ। यसबाट बेलायत, चीन, युरोपेली संघ, क्यानाडा, जापान, भारत लगायत अमेरिकाका प्रमुख व्यापार साझेदारहरू प्रभावित हुनेछन्। यी देशहरूले अमेरिकाको कुल आयातको झण्डै 99.4% हिस्सा उगर्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल शुरू गरे यता अमेरिकी उद्योग संरक्षण, उत्पादन वृद्धि र रोजगारी सृजनालाई प्राथमिकता दिँदै करमा आफ्नो प्रमुख आर्थिक नीतिका रूपमा अघि बढ़ाइरहनु भएको छ। अब खेल खबर। भारतले पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बावेमाथि 7 विकेटको जित निकालेको छ। हरारेमा हिजो भएको खेलमा जिम्बावेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर भेटायो। भारतका लागि 15 वर्षीय सूर्यवंशीले 18 बलमा अर्धशतक पूरा गरेका छन्। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 125 रन बनाएको थियो। उसका लागि वेल्सी मधे वेरेले 39 रन जोड़े। रायन बर्डले 26 रन बनाए। भारतका मयंक यादव र प्रिन्स यादवले समान 2 विकेट लिए। दुई टोली बीचको दोस्रो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। अनलाइन बेटिङमा सरकारको कडाई 2,20,000 भन्दा बढ़ी वेबसाइट तथा एप बन्द। सरकारले 11 वर्षपछि औषधिको मूल्य समायोजन गर्दै क्यान्सर सहित अत्यावश्यक औषधिको अभाव हटाउने तयारी। लुम्बिनी बागमती गण्डकी र कर्णालीका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। ठूलो पानी पर्ने क्रम केही घट्यो। भारत र चीन सहित विश्वका झण्डै 60 देशमाथि अमेरिकी नयाँ भन्सार कर जबरजस्ती श्रमबाट बनेका वस्तु आयात गरेको आरोप। र पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि भारतको जीत।
2: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट
3: बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज

0: नेपाल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
0: फिजियोथेरापी विशेषज्ञ सेवा
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली फोन 071-531-641 र 535-641।
2: नमस्कार, तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज सुन्दै हुनुहुन्छ। यो समय हो नेपाली चलचित्रमा भित्रिएका अनि बजारमा चर्चा कमाएका गीत संगीतको पालो।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरमला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
1: लौ होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
0: हजुर, हाम्रा सेवाहरू,
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
2: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 को लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
2: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नु। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेशन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही, बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-531-6001, मोबाइल नम्बर 98-570-25-100, 98-570-33-99 र 98-570-31-533।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाइ सक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98-41-49-450 र 98-76-31-393।

0: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: जानकारी
1: को लागि युनाइटेड नेशनल हस्पिटल प्राली, फोन 076-550-200।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ रिलायबल लाइफ सधैं भरिलाई
1: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
2: हेर न भतिजु म त पाइल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि
3: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदै छ नि तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
4: हाम्रा सेवाहरू पाइल्स मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिप निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
3: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबियस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झमझमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार
4: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
3: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिङ चार बुद्ध चोक कपिल वस्तु मोबाइल 9847764666 र 9824152191
4: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: के सुन्न चाहनुहुन्छ तपाईँ?
1: यति मात्रै हो र?
0: अरू पनि त छ नि। यस्तै यस्तै मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने
2: सुरीली अखियों वारे सुना है तेरी अखियों से
0: मात्र ट्युन गर्नुहोस् सामुदायिक रेडियो बुद्ध आवाज
1: 99.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
4: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
5: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
6: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
7: हाम्रा सेवाहरू पाएस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
8: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन, ढाड, कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
7: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
8: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473664666 र 98214152191।
7: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डी फोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570780।

0: गुप्ता नर्सरी ड्राई बोटलको किसान तथा ग्राहक वर्गमा अनुरोध।
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: 아유.
1: कता हो काका लखर लखर गर्दै
0: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो तीन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
1: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
0: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
1: हजुर हाम्रा सेवाहरू
0: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु
1: सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
0: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर

0: कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 को लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
0: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि। सम्पर्क फोन नम्बर 071-531-6001, मोबाइल नम्बर 98-570-25-100, 98-570-33-999 र 98-570-31-533।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरी साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-6041 र 535-641।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा श्री एफई 550D।

0: व्यक्ति गरेपछि त भेट हुन्छ कि?
1: भगवानी भेट्न आएनन् भने त माया मार्थे भयो।
0: मनले काम आन्दो रहेछ त नि, परास्त गरे गम गरे।

0: प्रगति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला मध्याह्नको 12 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न राष्ट्रपतिको निर्देशन, पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा आज बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन आग्रह। आज सुन चाँदीको भाव घट्यो, सुन तोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानमा सुरक्षा कार्यवाहीमा 10 जना लडाकु मारिए, 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तहरूलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरेको जनाएको छ। राष्ट्रपका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्यवस्था गरिएको छ। स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य र नजिकका नातेदारलाई पूर्ण रूपमा निषेध गरिएको निर्देशनमा उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोताभन्दा बाहिरबाट गर्नुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्ने पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची 2 संशोधन भएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिगत सरहको 1 स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। बाढ़ी पूर्वानुमान महाशाखाले आज देशका 28 जिल्लाका खोला तथा नदीहरूमा बाढ़ीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, काभ्रे प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खामा बाढ़ीको जोखिम छ। यस्तै लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, रूकुम पूर्व, रूकुम पश्चिम, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने सम्भावना छ। महाशाखाले ती जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरकारवाला निकायहरूलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। विशेष गरी वर्षाका बेला खोल्सा तथा साना नदीमा अचानक पानीको बहाव बढ़न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित ठाउँमा रहन भनेको छ। महाशाखाले मौसम र नदीको अवस्था अनुसार जोखिमको स्तर परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा बाढ़ी सम्बन्धी अध्यावधिक सूचना हेर्न पनि अनुरोध गरेको छ। आज लुम्बिनी, बागमती, गण्डकी र कर्णाली प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना समेत छ। लुम्बिनीका पहाड़ी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नारायणगढ़ मुगलिन सड़कको तुइन खोलामा पहिरोको जोखिम घटाउन दैनिक 2-3 घण्टा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। तुइन खोला र नाम्सी क्षेत्रका जोखिमपूर्ण भित्तोमा नेलिङ प्रविधिबाट पहिरो नियन्त्रणको काम गर्ने तयारी भइरहेको सड़क डिभिजन कार्यालय चितवनले जनाएको छ। पहिलो चरणमा जोखिमपूर्ण ढिस्को हटाइने र त्यसपछि जालीसहित भित्तो सुदृढ़ बनाउने तयारी छ। दैनिक झण्डै 10,000 गाड़ी गुट्ने सड़क खण्डमा अहिले विभिन्न 43 ठाउँमा पहिरोको जोखिम छ। आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको हो। सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलाको 2,91,300 र चाँदीको भाव तोलाको 4,505 रूपियाँ थियो। अस्ति बुधबार सुनको भाव 2,91,000 र चाँदी 4,480 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज 1 औंस सुन 4,045 र चाँदी 57 अमेरिकी डलरमा कारोबार भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मध्य प्रदेशका अधिकांश जिल्लामा धान रोपाई अन्तिम चरणमा, हाइड्रोजन गाड़ी सम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले परिवार र आफन्तलाई शोकी सचिव नराख्न राज्यसभाको निर्देशन, 28 जिल्लामा बाढ़ीको जोखिम, सुनसादीको भाव आज घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मधेस प्रदेशका धेरैजसो जिल्लामा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशभर अहिलेसम्म झण्डै 78.5% अर्थात 3,580 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन महिनाको हिजोसम्म सबैभन्दा बढ़ी सिराहामा 94% धान रोपाई सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम 55% रोपाई भएको छ। बाँकी जिल्लामा पनि रोपाई तीव्र गतिमा अघि बढ़िरहेको र केही दिनभित्र अधिकांश क्षेत्रमा काम सकिने अपेक्षा गरिएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माका अनुसार यस वर्ष किसानले उन्नत जातका धानका बिउको प्रयोग समेत बढ़ाएका छनृ। सरकारले हाइड्रोजनमा आधारित गाड़ी सम्बन्धी नीति बनाउन सुझाव माग गरेको छ। हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित दिगो तथा प्रभावकारी विकास, संचालन र नियमनका लागि आवश्यक नीति तथा कानून व्यवस्था तयार गर्न सरकारवालासँग सुझाव माग गरेको छ। पूर्वाधार विकास मन्त्रालयले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नीतिगत तथा नियामक व्यवस्था, सुरक्षा मापदण्ड, हाइड्रोजन प्रविधिमा गाड़ीहरूको रूपान्तरणको सम्भावना तथा आवश्यक जनशक्ति विकास सम्बन्धी लिखित सुझाव साउन 20 गतेभित्र पेश गर्न आग्रह गरेको छ। झापा जिल्लाको कमल गाउँपालिका 5 पाण्डाजोगीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर 38 रिजर्भ गार्डमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर ज्यान गएको छ। सशस्त्र प्रहरी बल नम्बर 1 बराहा वाहिनी मुख्यालय कोशी प्रदेशका सूचना अधिकारी तथा वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक महेश केसीले आन्तरिक विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेर आज जवान सुदीम खत्रीको ज्यान गएको जानकारी दिनुभयो। सुनसरीको इटहरी उपमहानगरपालिका 13 घर भएका 30 वर्षीय खत्रीलाई हिजो बेलुकी झण्डै 5 बजे गणभित्र विद्युत लाइन मरमत गर्ने क्रममा करेन्ट लागेको थियो। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सुरक्षा बलले सञ्चालन गरेको विशेष कार्यवाहीका क्रममा 10 जना लडाकू मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्विसेस पब्लिक रिलेशन्सका अनुसार विगत 48 घण्टामा सुराब र मुस्ताङ जिल्लामा गरिएका विभिन्न सैन्य कार्यवाहीका क्रममा ती लडाकूहरू मारिएका छन्। गुप्तचर सूचनाका आधारमा गरिएको संयुक्त कार्यवाहीका क्रममा सुराब जिल्लामा 7 जना र मुस्ताङ जिल्लामा 3 जना लडाकू मारिएको बीबीसीले जनाएको छ। मुस्ताङमा भएको कार्यवाहीका क्रममा सुरक्षा बलले 2 जना महिला आत्मघाती आक्रमणकारी र 1 जना सहयोगीलाई समेत पक्राउ गरेको छ। अब खेल खबर। नेपाली भलिबल टोलीले काबा पुरूष भलिबल च्याम्पियनशीपमा आज आयोजक पाकिस्तानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी 5:45 शुरू हुनेछ। इस्लामाबादमा चलिरहेको च्याम्पियनशीपमा पाकिस्तानले दुवै खेल 3-0 सेटमा जितेको थियो। नेपालले भने 2 खेल 5 सेटमा पुगेर गुमाएको थियो। नेपालले हिजो श्रीलंकासँग भएको खेल पनि 5 सेटमा पुगेर गुमाएको छ। 2-1 सेटको अग्रता नेपालले जोगाउन सकेन। श्रीलंका ले नेपाललाई 25-18, 21-25, 19-25, 25-21, 15-11 हराएको थियो। पहिलो दिन तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गरे पनि नेपाली टोली काजकिस्तानसँग 3-2 पराजित भएको थियो। नेपाल, काजकिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनल खेल्नेछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। परिवार र आफन्तलाई शोकीय सचिव नराख्न राजसभाको निर्देशन। पार्टीभित्र नातावाद र परिवारवाद पूर्ण रूपमा निषेध। 28 जिल्लामा बाढ़ीको जोखिम। नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। आज सुनचाँदीको भाव घट्यो। सुनतोलाको 2,85,500 रूपियाँमा कारोबार। पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कार्यवाहीमा 10 लडाकू मारिए। 2 महिला आत्मघाती आक्रमणकारी पक्राउ। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज पाकिस्तानको सामना गर्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
3: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज खरेल।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागेङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।

0: आयो
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: नमस्कार, आप इतना घरी सामुदायिक रेडियो बुद्ध आवाज के संग्री रहल जाइत बा। इस समय हो थारू गीत संगीत के। आप इस समय में थारू
1: एकदम ठुलो भूकंप आउँछ। रेडियो सुन्दै गर्नुस्।

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्राली, बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेसनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076-550-200।
3: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
4: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
3: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
5: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
6: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
3: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
5: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
3: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, बारगंगा 1 बैरिया कपिल वस्तु।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
7: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
8: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
8: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
3: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49-750 र 98-76-31-393।
9: अलि दिन भयो शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
8: चिन्ता लिनु पर्दैन, ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
9: अनि थप विशेष सुविधा के छ नि?
8: छ नि, सञ्चालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ, अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
3: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास, कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
10: 97-86-70-260
3: र 98-74-86-888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: यस्तै नयाँ नयाँ गीत सङ्गीतहरूको म्युजिक भिडियो हेर्नका लागि मुकुन्द जीसी युट्युब च्यानल लाइक, शेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। मुकुन्द जीसी युट्युब च्यानल।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-19125 र 9875-52004
2: सुन्नु न
3: भन न भन
2: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरना छैनन् बनाउन पर्ने
3: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
3: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
2: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
3: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 9815-90095 9875-56095 र 9817-52311
4: युनाइटेड अस्पताल बारदिन्दा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
4: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी फोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श
4: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ
5: युनाइटेड अस्पताल बाणगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: सुन्नु न,
3: भन न भन,
2: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
3: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
2: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
3: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
2: टौलीहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
3: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल टौलीहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर बी नायरी, मोबाइल 98215 90 00 95, 98573 56 095 र 98174 52 311।

0: तपाईँको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहेडा कपिल बस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।
2: नमस्कार, तपाईँहरू यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज। यो समय हो लोकगीत संगीतको। तपाईँहरू यति बेला सुन्न सक्नुहुनेछ नयाँ तथा पुराना लोकगीत संगीतहरू मात्र सामुदायिक रेडियो बुद्ध आवाज।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोरा विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्षी प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9864419125 र 9855-52004
2: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौँ
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
5: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स एकाउन्ट र मार्केटिङ बीएड तर्फ अंग्रेजी नेपाली हेल्थ र पपुलेसन
5: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूहतर्फ नेपाली अंग्रेजी हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि सम्पर्क फोन नम्बर 071-531-601 मोबाइल नम्बर 9857-25-100 9857-33-993 र 9857-31-533

0: युनाइटेड अस्पताल बारगुंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यगतको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बाढगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
2: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200।
4: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना कपिल वस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको सञ्चालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल budhaawazfm@gmail.com वा संस्थाको कार्यालय बाढगङ्गा 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक भेषराज पाण्डे व्यवस्थापक कपिल वस्तु संचार सहकारी संस्था लिमिटेड बाढगङ्गा 4 गजेडा कपिल वस्तु सम्पर्क नम्बर 076-550-180 र 076-550-181।
5: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
6: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बर्ट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
5: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
6: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-571-713 संचालक गिरिराज कणे।
8: नमस्कार तपाईँ यति बेला सामुदायिक रेडियो बुद्ध आवाज सँगै हुनुहुन्छ। यो समय हो पप गीत संगीत को। तपाईं यति बेला पप गीत संगीत सुन

0: लेखा परीक्षक नियुक्तिका लागि आवेदन आह्वान सम्बन्धी सूचना। कपिलवस्तु संचार सहकारी संस्था लिमिटेडको मिति 2083 साल असार 32 गते बसेको संचालक समितिको निर्णय अनुसार संस्थाको आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण कार्य सम्पन्न गर्नका लागि योग्य इजाजत प्राप्त तथा इच्छुक लेखा परीक्षक अडिटरबाट आवेदन आह्वान गरिएको छ। इच्छुक लेखा परीक्षकहरूले आवश्यक कागजात सहित आफ्नो आवेदन 2083 साल श्रावण 7 गते भित्र संस्थाको इमेल budhaawazfm@gmail.com वा संस्थाको कार्यालय बारगङ्गा 4 गजेडामा भौतिक रूपमा पेश गर्नुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। थप जानकारीका लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ। अनुरोधक बेसराज पाण्डे, व्यवस्थापक कपिलवस्तु संचार सहकारी संस्था लिमिटेड, बारगङ्गा 4 गजेडा, कपिलवस्तु। सम्पर्क नम्बर 076550180 र 076550181।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली। फोन 071-531-641 र 535-641।
3: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
4: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
5: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
0: हाम्रा सेवाहरू पाइल्स, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
5: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइगियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
0: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी छालामा चाला हुने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
5: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिङ चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664666 र 98214152191
0: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: भगवान यो टोयलेट भुरेर पानी पनि माथि आउनलाइसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144 49 50 र 98 73 31 393। अलि दिन भयो, शरीर कमजोर भएछ, टाउको पनि दुखेछ, कहाँ जाने होला?
1: चिन्ता लिनु पर्दैन, ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि। त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे, इसिजी, फार्मेसी र थाइराइड, टाइफाइड, सुगर, सिबिसी, एलएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ।
2: अनि थप विशेष सुविधा के छ नि?
1: छ नि, संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ। अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि।
0: अनि सुन्नुहोस् त, अल्ट्रासाउन्ड, कलर डप्लर निशुल्क, डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ। लाइफ भिजन पोलिक्लिनिक, गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास। कपिलवस्तु नगरपालिका 6, थुमुवा सशस्त्र चोक। थप जानकारीका लागि सम्पर्क
3: 97 83 70 260
0: र 98 74 86 888। लाइफ भिजन पोलिक्लिनिक, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा मुद्दा दायर, 8 जना मध्ये 5 जना फरार प्रतिवादी। चितवनको तुइन खोलामा ढिस्को काटेर हटाउने तयारी, दिनमा 2-3 घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिवाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना, आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने। नेपाल खबरमा अब पूरा खबर। नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 जना विरूद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डौ जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दायर भएको हो। बाल संगठन काठमाण्डौका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 जना मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्माचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनको तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित 3 जनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखाका कार्यरत सूरजु शाह विरूद्ध विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 68-69 बाल संरक्षण अनुदानको भत्ता रकम इनामिना भएको उजुरीको आधारमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धित बाल बालिकालाई वितरण नगरी इनामिना गरिएको अख्तियारको अनुसन्धानमा खुलेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसबारे भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 महिनामा जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डौ जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्तो र नाम्सीको मुगलिनपट्टिको ढिस्को पहिरोको जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 महिनामा दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिलो चरणमा ज्याक एम्बरको सहायताले मानिसले झुण्डिएर जोखिमपूर्ण ढिस्कोहरू तल झार्नुपर्नेछ। त्यसपछि ढिस्कोमा रडलाई ड्रिल गरेर त्यहाँ बाहिरबाट जाली लगाएर पहिरो रोकिनेछ। यसलाई नेलिङ भनिन्छ। दुवै ठाउँमा यसरी नै काम गरिने उहाँले जानकारी दिनुभयो। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 घण्टा भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। ढिस्को उचाइ 105 मिटर र लम्बाई 165 मिटर छ। नाम्सीको मुगलिनपट्टिको ढिस्को 60 मिटर अग्लो र 100 मिटर लम्बाई रहेको छ। केही वर्ष अघि सड़क विस्तारको क्रममा काटिएको भित्तोमा ट्विन खोलामा गएको वर्ष एकाएक पहिरो खसेपछि उच्च जोखिममा परेको हो। यो सड़क खण्डमा मध्यमदेखि उच्च गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिन र सेती दोबानमा तयारी अवस्थामा उपकरण राखिएका छनृ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बबलु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिंहराहले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00-25-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले 500 रूपियाँ जरिमाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चारभञ्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारको ध्यानकर्षण भएको र वहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। वहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै ऐनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नु भएको छ। अब विदेशको खबर, युरोपेली संघ यूले बहुराष्ट्रीय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकतामा दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका र आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीको तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ। तर कम्पनीले यो निर्णयको आलोचना गर्दै युरोपेली संघका आवश्यकताहरूले लाखौं युरोपेली ग्राहकहरूले प्रयोग गर्ने सेवाहरूमा क्षति पुर्याउन सक्ने दावी गरेको छ। युरोपेली नियामकहरूसँग विवादको लामो इतिहास बोकेको गुगलले यसअघि प्रतिस्पर्धा सम्बन्धी विभिन्न मुद्दाहरूमा अरबौं युरो जरिमाना तिरिसकेको छ। अब खेल खबर। सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। क्रिकेट बोर्ड ईसीबीले आईसीसी संघको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यो निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ। चार भन्छङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा मुद्दा दायर, आठजना मध्ये पाँचजना फरार प्रतिवादी। चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने। रासोपा सांसद बबलु गुप्ताद्वारा मोटरसाइकलमा स्टन्ट, चालकलाई 500 रूपियाँ जरिमाना। गुगललाई युरोपेली संघद्वारा 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिमाना। आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोप। र सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभलमा हुने।
6: कता हो काका लहर लहर गर्दै
7: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्दा बाउला भनेर बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन सब एकजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 44 19 125 र 98 75 52 004।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिरहनु भएको छ। यो समय हो आधुनिक गीत संगीतको। तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ।
4: छोरी, मैले तिम्रो बिहे फिक्स गरिदिएको छु उहाँको छोरासँग।
5: तिमीलाई एउटा कुरा भन्नु थियो।
6: मलाई पनि एउटा कुरा भन्नु छ।
5: घरमा मेरो बिहे फिक्स भइसक्यो।
6: मेरो पनि फिक्स भइसक्यो।
5: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
6: मैले पनि मेरो बाबाको कुरा काटेकै छैन।

0: फिक्स भइसक्यो।
1: मैले बुवाको कुरा अहिलेसम्म काटेकै छैन।
0: मैले पनि मेरो बाबाको कुरा काटेकै छैन।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: युनाइटेड अस्पताल बारदिंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सल्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाँझोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
1: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पाएस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिप निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाँझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श।
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिंगा 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98-473-64-666 र 98-214-15-291।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
8: सुन्नु न
9: भन न भन
8: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
9: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
8: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
9: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
8: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा
9: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षी कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: गुप्ता नर्सरी ड्राइभरको किसान तथा ग्राहक वर्गमा अनुरोध,
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
3: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
4: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
5: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
4: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
6: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
7: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
4: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
6: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
4: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भाडगंगा एक बैरिया, कपिल वस्तु।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: 12 कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेसन।
1: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेसन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस भुटोल 5 रूपन्देही भुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि। सम्पर्क फोन नम्बर 071-5130-601, मोबाइल नम्बर 98-570-25-100, 98-570-33-999 र 98-570-31-533।
3: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध।

0: आयोस
1: अलि दिन भयो शरीर कमजोर भएछ टाउको पनि दुखेछ कहाँ जाने होला
2: चिन्ता लिनु पर्दैन ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी फार्मेसी र थाइराइड टाइफाइड सुगर सिबिसी एलएफटी लिपिड प्रोफाइल सेरोलोजी ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ
1: अनि थप विशेष सुविधा के
2: छ नि संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि
3: अनि सुन्नुहोस् त अल्ट्रासाउन्ड कलर डप्लर निशुल्क डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ लाइफ भिजन पोलिक्लिनिक गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास कपिलवस्तु नगरपालिका छ थुमुवा सशस्त्र चोक थप जानकारीका लागि सम्पर्क
4: 97-86-70-260
3: र 98-74-86-888 लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
6: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
6: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
5: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
6: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
5: नसा तथा मनोरोग विशेषज्ञ सेवा
6: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
5: फिजियोथेरापी विशेषज्ञ सेवा
6: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641
7: नमस्कार तपाई सामुदायिक रेडियो बुद्ध आवाज सुन्दै हुनुहुन्छ यो समय हो नेपाली चलचित्रमा भित्रिएका अनि बजारमा चर्चा कमाएका गीत संगीतको पालो

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडोगरा नगरपालिका 4 गजहेडा कपिलवस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12909।
2: कता हो काका लखर लखर गर्दै?
3: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ। छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहानै दौडेको छु।
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
3: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
2: हजुर, हाम्रा सेवाहरू,
3: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446-19125 र 98570-52004।
4: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउनलाई सक्यो, कति झन्झट भएको, कला बोलाउने होला।
5: ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
6: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
7: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
5: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठन कपिल वस्तु,
7: प्रोप्राइटर नोने थारू।
6: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।

0: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबियस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847364666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: आयो।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D।

0: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
1: हेर न भतिजी, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
2: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ ढुक्क हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
3: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिक निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
2: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
3: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
2: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764666 र 9824152191।
3: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
5: यति बेला साँझको 5 बज्यो।

0: adiós.
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
2: 24 घण्टा सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्रणाली फोन 076-550-200

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहेडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12979।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीज सँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहडा, कपिल वस्तु। फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने

0: पूर्णाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोड्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570 78010।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
0: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
1: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्ष कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071560205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
5: शरीर कमजोर भएछ टाउको पनि दुखेछ कहाँ जाने होला
6: चिन्ता लिनु पर्दैन ठुमुवा सशस्त्र चोकमा रहेको लाइफ भिजन पोलिक्लिनिकमा जाने नि त्यहाँ त विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा अल्ट्रासाउन्ड डिजिटल एक्सरे इसिजी फार्मेसी र थाइराइड टाइफाइड सुगर सिबिसी एलएफटी लिपिड प्रोफाइल सेरोलोजी ब्लड ग्रुप लगायतका विभिन्न ल्याब परीक्षणको सुविधा पनि उपलब्ध छ
5: अनि थप विशेष सुविधा के
6: छ नि संचालक अब्दुल गफार अन्सारीको पहलमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निशुल्क रूपमा उपलब्ध गराइन्छ अनि 24 घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ नि
7: अनि सुन्नुहोस् त अल्ट्रासाउन्ड कलर डप्लर निशुल्क डिजिटल एक्सरे निशुल्क र ल्याब चेक जाँचमा 20% छुटको व्यवस्था रहेको छ लाइफ भिजन पोलिक्लिनिक गुणस्तरीय स्वास्थ्य सेवामा तपाईँको विश्वास कपिलवस्तु नगरपालिका छ थुमुवा सशस्त्र चोक थप जानकारीका लागि सम्पर्क
8: 97 86 70 260
7: र 98 74 86 888 लाइफ भिजन पोलिक्लिनिक तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर, सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिइएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध, साउनको मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
2: रिडिङ डेस्कले गर्दाखेरि त्यस्तो भएको हो, त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
0: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा, अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेप ग्वार्डियोलाद्वारा अस्वीकार, सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाहरू एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिड्स आईसीजेले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको ठहर गरेका छन्। संयुक्त विज्ञप्ति मार्फत ती तीन संस्थाले नेपाल सरकारका पछिल्ला गतिविधिका कारण न्यायपालिकाको स्वतन्त्रता जोखिममा परेको भन्दै गम्भीर चिन्ता समेत व्यक्त गरेका छन्। सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न बहाल वाला न्यायाधीशलाई राजीनामाका लागि दवाब दिने वा महाभियोगको धम्की दिने सम्मको प्रयास भएको विश्वसनीय रिपोर्ट प्राप्त भएका पनि विज्ञप्तिमा उल्लेख छ। सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनैतिक दवाब दिइएको र उहाँहरूले राजीनामा दिन अस्वीकार गरेमा महाभियोगको धम्की दिइएको रिपोर्ट प्राप्त भएको ती संस्थाको दावी छ। सरकारले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गरी राजनैतिक प्रभुत्व बढ़ाएको र बहालवाला न्यायाधीशलाई राजीनामा वा महाभियोगको दवाब दिएको आरोप लगाइएको छ। यस्ता गतिविधिले न्यायिक स्वतन्त्रता र विधिको शासनमा गम्भीर असर पार्ने उनीहरूको ठहर छ। साथै नेपाल सरकारलाई न्यायाधीशमाथि राजनैतिक दवाब नदिन, स्पष्ट संवैधानिक आधार बिना महाभियोग प्रक्रिया अघि नबढ़ाउन, न्यायिक नियुक्तिलाई पारदर्शिता र योग्यतामा आधारित बनाउन तथा संवैधानिक परिषद ऐनमा गरिएका संशोधनलाई खुला संसदीय प्रक्रिया मार्फत पुनरावलोकन गर्न पनि उनीहरूको आग्रह रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना संघीय सांसदहरूलाई परिवारका सदस्य तथा नजिकका आफन्तलाई स्वकीय सचिव नियुक्त नगर्न निर्देशन दिएको छ। पार्टीले स्वकीय सचिव नियुक्ति सम्बन्धी आधारभूत मापदण्ड जारी गर्दै नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको जनाएको हो। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा सांसदहरूले स्वकीय सचिव नियुक्त गर्दा पार्टीको विधान, सुशासनको सिद्धान्त र जनउत्तरदायित्वलाई केन्द्रमा राख्नु पर्ने उल्लेख छ। निर्देशनमा एका घरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न नपाइने व्याख्या गरिएको छ। स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीति अनुरूप एका घरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। निर्देशनमा नियुक्ति पारिवारिक र नातागोता भन्दा बाहिरबाट हुनुपर्ने भनिएको छ। सरकारले हालै संघीय संसदका सदस्यहरूलाई स्वकीय सचिव राख्न पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो। यो निर्णय विरूद्ध सर्वोच्च अदालतमा अधिवक्ता प्रेमराज सिलवाल र मणिराज उपाध्यायले आज छुट्टा छुट्टै रिट दर्ता गराउनु भएको छ। मन्त्री परिषदको निर्णयपछि संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचित 2 संशोधन गरिएको छ। यो व्यवस्था अनुसार अब हरेक सांसदले राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको एकजना स्वकीय सचिव नियुक्त गर्न पाउनेछन्। राष्ट्रपाले भने राज्य कोषबाट उपलब्ध हुने सुविधाको सदुपयोग सुनिश्चित गर्न स्वकीय सचिव नियुक्ति प्रक्रिया पारदर्शी मितव्ययी र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिएको छ।
0: 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आज काठमाण्डुमा वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका विषयका विचार गोष्ठी भएको छ। कार्यक्रममा सहभागी भएका नेताहरूले वर्तमान सरकार विरूद्ध साझा रणनीतिसहित अघि बढ़नुपर्ने धारणा राखेका छन्। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिको रणनीति समयमै बुझ्न नसक्दा संविधान निर्माण पक्षधर राजनैतिक दलहरूले ठूलो क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले गएको भदौ 23 र 24 गते भएका घटनाप्रति गम्भीर समीक्षा आवश्यक रहेको समेत बताउनु भएको छ। साथै उहाँले अब सरकारलाई चौतर्फी रूपमा घेराबन्दी गर्ने गरी अघि बढ़नुपर्ने बेला आएको समेत बताउनु भएको छ।
1: नेपाल बाल संगठन बाल मन्दिरको जग्गा र सरकारी बजेट हिनामिना प्रकरणमा 8 विरूद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले संगठनका तत्कालीन पदाधिकारी तथा कर्मचारीले अनाथ बाल बालिकाको हितमा प्रयोग हुनुपर्ने रकम र सम्पत्ति हिनामिना गरेको भन्दै अभियोग पत्र दर्ता गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाण्डु जिल्ला अदालतमा ठगीको कसूरमा मुद्दा दर्ता दायर भएको हो। बाल संगठन काठमाण्डुका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओम कृष्ण कर्मचार्य र भगवान साक्य, तत्कालीन सभापति युरी कुमारी राई, तत्कालीन कोषाध्यक्ष दीपक दास श्रेष्ठ र प्रयाग राज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार विरूद्ध मुद्दा दायर भएको छ। प्रतिवादी 8 मध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओम कृष्ण कर्मचार्य मात्रै पक्राउ परेका छन्। बाँकी 5 भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। संगठनकी तत्कालीन केन्द्रीय अध्यक्ष रीता सिंह वैद्यको निधन भइसकेकोले प्रतिवादी बनाइएको छैन। उच्च स्तरीय जाँचबुझ आयोग 2077 प्रतिवेदन र प्रहरी अनुसन्धानको आधारमा मुद्दा दर्ता गरिएको हो।
0: नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितवनको तुइन खोलामा गाड़ी रोकेर ढिस्को काटिने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई गाड़ी रोकेर ढिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यसपालि भोलि शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल समेत हुने भएको छ। प्रशासनको परामर्शमा गाड़ी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सकाभेटर र लोडर तुइन खोलामा पुर्याइसकेको छ। दैनिक 2-3 घण्टा गाड़ी रोकेर काम गरे झण्डै 2 जोखिमपूर्ण ढिस्काहरू झार्न सकिने प्रारम्भिक अनुमान छ। दिउँसोको समयमा चाप कम हुने भएकोले प्रशासनसँग त्यसै बेला काम गर्नको लागि आग्रह गरिने घिमिरेले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डु जोड्ने मुख्य लाइफलाइन हो। नारायणगढ़ मुगलिन हुँदै दैनिक 10,000 हाराहारी गाड़ी चल्छन्। बाबरी कन्स्ट्रक्सनले तुइन खोलाको आड़को नारायणगढ़ तर्फको भित्र र नाम्सीको मुगलिनपट्टिको डिस्कोको पहिरो जोखिम हटाउने कामका लागि 22,21,00,000 रूपियाँमा ठेक्का सम्झौता गरेको छ। अबको 10 दुवै ठाउँको काम सक्नुपर्नेछ। पहिरोको उच्च जोखिम रहेको तुइन खोलामा गएको वर्ष असोज 3 र 7 गते पहिरो खस्दा 100 भन्दा धेरै अवधिसम्म सड़क अवरूद्ध भएको थियो। डिस्कोको उचाइ 105 र लम्बाई 165 छ। नाम्सीको मुगलिङपट्टिको डिस्को 60 अग्लो र 100 लम्बाई रहेको छ। यो सड़क खण्डमा मध्यमदेखि उच्चसम्म गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकोले पहिरो पछ्याउन मुगलिङ र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ।
1: दक्षिण पूर्व एशियाली देशका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका 860 जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अवैध सेन्टरबाट उनीहरूको उद्धार गरिएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उद्धार गरिएका मध्ये 733 जना कम्बोडियाबाट, 113 जना म्यानमारबाट, 8 जना लाओसबाट र 6 जना थाइल्याण्डबाट रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीका अनुसार कम्बोडियामा अझै 49 जना नेपाली विभिन्न अभियोगमा जेलमा रहेका छन्। उनीहरूलाई आवश्यक कानूनी सहायता उपलब्ध गराउन बैंकक स्थित नेपाली राजदूतावास मार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैर कानूनी कार्यमा संलग्न व्यक्तिको यथार्थ विवरण सहित कार्यवाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरी लगायतका निकायमा निवेदन दिनुपर्ने, विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्ने, राजदूतावासले जरिवाना छूट गराइसकेका व्यक्तिलाई तुरन्त फर्कन पनि छेत्रीले आग्रह गर्नुभएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो, उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा असारकै विद्युत महसुलमा नयाँ कर लगाएको बारे विद्युत प्राधिकरणका प्रवक्तासँग गरिएको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
8: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी 3 संस्थाको ठहर, सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी, सरकारका गतिविधिप्रति चिन्ता व्यक्त, बाल मन्दिरको जग्गा र बजेट इनामिना प्रकरणमा 8 जना विरूद्ध मुद्दा दायर, चितवनको तुइन खोलामा डिस्को काटेर हटाउने तयारी, दक्षिण पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट 860 नेपालीको उद्धार, 49 जना अझै कम्बोडियाको जेलमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, सरकारले यही साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताहरूले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक स्थलमा समेत यो विषयले चर्चा पाएको छ। तर नेपाल विद्युत प्राधिकरणले भने साउन महिनादेखिको महसुलमा मात्रै भ्याट समावेश गरिएको दावी गर्दै आएको छ। यसै विषयमा साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालसँग कुराकानी गर्नुभएको छ।
2: यस्तो पहिला चाहिँ अब हाम्रो बिलिङ प्रणाली बुझ्नु पर्यो होइन, हाम्रो रिडिङ चाहिँ महिनैभरि कसैको 1 गते, कसैको 2 गते, कसैको 4, कसैको 10 गरेर महिनैभरि बिलिङ रिडिङ हुन्छ होइन, अनि 1 महिनाको खपत गरिसकेपछि अर्को महिना बिल जारी हुन्छ। यो आर्थिक वर्षमा अघिल्लो महिनाको कसैको 10 गते रिडिङ भएको छ भने साउनको 10 गते बिल जारी हुन्छ, कसैको असारको 1 गते भएको छ भने साउनको 1 गते बिल जारी हुन्छ। भ्याटको सिस्टम के हुन्छ भने जुन महिनामा बिल जारी हुन्छ त्यो महिनामा भ्याट लिने भन्ने हुन्छ। छ। त्यो हिसाबले हामीले आन्तरिक राजस्व कार्यालयसँग पनि समन्वय गरेर अब यो बिल जारी भइसकेपछि भ्याट दिनुपर्छ भन्ने हो। अहिले यस्तो अलिकति त्यो नमिलेको जस्तो देखिए पनि उपभोक्तालाई वर्षमा 12 महिना भन्दा बढीको भ्याट तिर्नु पर्दैन। जस्तो भनौँ न हजुरलाई अर्को वर्ष गएर असारमा तिर्दा त जेठको तिर्छन् नि त, त्यसपछि असारको साउन्डमा जान्छ। अब त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो। अब त्यो बिल जारी भइसकेपछि चाहिँ भ्याट लिनुपर्छ भनेर त्यही अनुसार चाहिँ हामीले ट्याक्स अफिससँग पनि सल्लाह गरेर त्यो सिस्टम चाहिँ लागू भएको।
11: तर उपभोक्ताले त असार लगायतको शुल्कमा भ्याट जोडिएर आएपछि नीति विपरीत भयो, सरकारले नयाँ आर्थिक
2: वर्ष अर्को वर्ष के गर्ने त अब जस्तो भनौँ अहिले त अब जस्तो ठ्याक्क जुन बेलामा नीति नियममा आयो भने त एउटा त्यो कट अफ पोइन्ट हुने भयो। जस्तो अर्को वर्ष त त्यही हुन्छ नि त, अर्को वर्ष जस्तो असार कसैको त असार 15 गते रिडिङ भएको छ भने 15 दिन असारको आयो, साउनको 15 दिनको बिल आउँछ कि। सबैको चाहिँ भनौँ न असारको लास्टमा अथवा साउनको लास्टमा हुने भइदिएको भएदेखि एउटा कुरा हुन्थ्यो होला। त्यो रिडिङ डेटको मिसम्याच भन्नाले रिडिङ डेट फरक भएर त्यो भएको हो। तर फन्डामेन्टली के हो भने एक आर्थिक वर्षमा 12 महिनाकै भ्याट लिने हो होइन, 13 महिनाको लिने होइन, त्यो चाहिँ टाइम हुन्छ कि। जस्तो कसैको चाहिँ साउनको 28 गते पनि रिडिङ हुन्छ होइन, 29 गते पनि रिडिङ हुन्छ होइन। त्यो हुँदा चाहिँ अब असारको 2 दिनको आयो होला, अनि यता त पुरै साउनको आयो नि त, त्यो रिडिङ डेटले गर्दाखेरि त्यस्तो भएको हो होइन। बिल एकै दिन जेनेरेट हुँदैन नि त सबैको, त्यो रिडिङ डेटले फरकले गर्दा हो। त्यो त्यो प्र्याक्टिकल कुरा चाहिँ बुझिदिनुपर्छ सबैजनाले।
11: प्राधिकरणले असारदेखि नै भ्याट थोपरेर असुल्न थाल्यो भन्ने उपभोक्ताको गुनासोप्रति यहाँको सन्देश के छ?
2: अब यस्तो भयो, त्यो लागेको हुन सक्छ होइन। अब यो आर्थिक वर्षबाट भ्याट लिने भनेर सरकारले नीति लागू गर्यो र ठ्याक्कै कट अफ पोइन्ट अब साउनमा गर्दाखेरि असारको बिलमा आयो भन्ने हुन सक्छ। तर के हुन्छ भने अब 84-84 असारमा जाउँदा पनि गेटको बिल मात्रै भ्याट लाग्छ। त्यसो गर्दा फेरि एउटा आर्थिक वर्षमा 12 महिना भन्दा बढीको भ्याट लाग्दैन होइन, अब 13 महिनाको भ्याट लाग्ने हो कि भन्ने खालको चाहिँ मिसकन्सेप्सन भएको हो जस्तो लाग्छ मलाई आम जनतामा। त्यो चाहिँ हुँदैन होइन, अब एउटा आर्थिक वर्षमा 12 महिनाको भ्याट लाग्ने हो। अब रिडिङ डेट फरक फरक भएको कारणले गर्दा फरक फरक डेटमा बिल जारी हुने भएको हुनाले त्यस्तो चाहिँ अलिकति मिसकन्सेप्सन भएको हो कि जस्तो लाग्यो, बुझाइ चाहिँ फरक भयो जस्तो लाग्यो।
0: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल कार्पेट म्यानुफ्याक्चर्स एण्ड एक्सपोर्ट्स एसोसिएशनले कार्पेट निर्यात र कच्चा पदार्थ आयातमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ। आज सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटमा एसोसिएशनका अध्यक्ष बलराम गुरूङले क्षेत्रगत समस्याहरू प्रस्तुत गर्नुभएको हो। भेटका क्रममा व्यवसायीले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकृतिका समस्याहरू राखेका थिए। अहिले अमेरिका निर्यात गरिएका नेपाली कार्केटमा कन्ज्युमर सेफ्टी सर्टिफिकेशनको अनिवार्य व्यवस्थाका कारण रोकिएको जानकारी गराउँदै व्यवसायले यसमा सहजीकरण गरिदिन आग्रह समेत गरेका छन्। यो विषयमा प्रधानमन्त्री शाहले तत्कालै सम्बन्धित निकायलाई कूटनैतिक पहल गर्न निर्देशन दिनुभएको अध्यक्ष गुरूङले जानकारी दिनुभएको छ।
1: शिक्षा मन्त्री सस्मित पोखरेलले डाक्टर गोविन्द केसीसँग छलफल शुरू भइसकेको बताउनु भएको छ। अनशनरत डाक्टर केसीले उठाएका मागबारे सरकारले ध्यानाकर्षण भएको र उहाँको टोलीसँग अनौपचारिक छलफल थालिएको मन्त्री पोखरेलले बताउनु भएको छ। डाक्टर केसी हिजोदेखि धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशनमा हुनुहुन्छ। उहाँले दशरथ चन्द मेडिकल विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगमा स्थापित नियम विपरीत गरिएका गैर कानूनी र स्वार्थपूर्ण नियुक्ति तत्काल खारेज गर्दै एनका विवादित प्रावधानहरू संशोधन गर्न माग गर्नुभएको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद बब्लु गुप्ताले मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै 500 रूपियाँ जरिमाना तिराएको हो। बागमती प्रदेश 02-00025-52-31 नम्बरको मोटरसाइकलका चालक पीताम्बर चौधरीले जरिमाना बुझाएपछि ट्राफिक प्रहरीले रसिद हस्तान्तरण गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमा याचनासहित कानूनी कार्यवाही स्वीकार गर्ने बताउनु भएको थियो। सांसद गुप्ताको स्टन्ट सहित सार्वजनिक भएपछि ट्राफिक प्रहरीले चालकलाई कार्यवाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय लहान सिराहाले पूर्व मन्त्री समेत रहेका गुप्ताले स्टन्ट गरेको बाइकका चालकलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै

0: सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरीकारले कैलालीले 500 रूपियाँ जरिवाना तिराएको थियो। त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कार्यवाही गरेको थियो।
1: नेपाली यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सड़क पूर्वाधारको पर्याप्त विकास र व्यावहारिक नीति बिना यातायात क्षेत्रमा सुधार ल्याउन नसकिने बताउनु भएको छ। मेट्रो ट्राफिक एफएमको 14 वार्षिक उत्सवका अवसरमा आज भएको कार्यक्रममा अध्यक्ष सिटौलाले सरकारले वैदेशिक सड़क नीति र जरिवानाको सिको गरे पनि स्वदेशी धरातल र पूर्वाधारलाई भने उपेक्षा गरेको आरोप लगाउनु भएको छ। उहाँले नेपालको कर्मचारी तन्त्र र सरकारलाई सम्बोधन गर्दै सिंगापुर, अमेरिका र युरोपका विकसित सड़कको उदाहरण दिएर नेपालमा नीति नियम लाद्न नहुने तर्क गर्नुभयो। सिंहदरबारमा बसेर बनाइने अव्यवहारिक नीतिका कारण यातायात क्षेत्र भद्रगोल भएको दावी गर्दै सिटौलाले पूर्वाधार व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न माग पनि गर्नुभएको छ। कार्यक्रममा महानायक राजेश हमालले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नागरिकको उत्तरदायित्व र ट्राफिक प्रहरीको कर्तव्यबीच बलियो समन्वय हुनुपर्ने जोड़ दिनुभएको छ। त्यस्तै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण र संवेदनशील रहेको बताउनु भएको छ। त्यस्तै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रविधि मैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड़ दिनुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। महोत्तरीको साबिक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव सहित तीनजनाले बाल बालिकाको पोषण भत्ता हिनामिना गरेको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समितिको कार्यालय जलेश्वरका आन्तरिक लेखा परीक्षण शाखा मा कार्यरत सूरज शाह विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। आर्थिक वर्ष 2068-69 बाल संरक्षण अनुदानको भत्ता रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान दर्ता भ्रष्टाचार भएको पुष्टि भएपछि मुद्दा दायर भएको हो। जिल्ला विकास समितिको कार्यालय महोत्तरीबाट बाल संरक्षण भत्ता बापत निकासा भएको 3,07,200 रूपियाँ सम्बन्धी सम्बन्धित बाल बालिकालाई वितरण नगरी हिनामिना गरिएको अख्तियारको अनुसन्धानमा उल्लेख।
5: यस्तै काठमाडौँ महानगरपालिका 30 का लेखा अधिकृत उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। उनलाई 21,000 रूपियाँ घुससहित पक्राउ गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। स्थायी लेखा नम्बर बन्द गर्नका

0: लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिशको लागि दुःख हैरानी दिई सेवा गराईसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको र थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
1: आज सुन चाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको छ। आज सुनको भाव तोलाको 2,85,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदीको भाव 4,350 रूपियाँमा कारोबार भएको छ।
0: कारोबार हुने हप्ताको अन्तिम दिन आज शुक्रबार शेयर बजार बन्द भएको झण्डै 15 मिनटपछि नेप्से परिसूचक 1008 अर्थात 37% घटेको देखियो। नेप्से 1008 अंकले घटेर 1717 अंकमा देखिएपछि कतिपय लगानीकर्ता आश्चर्यमा पनि परे। नेप्से परिसूचक मात्रै नभई अन्य समूहगत सूचक पनि त्यसै गरी त्रुटिपूर्ण देखिएका छन्। नेप्सेको वेबसाइटका साथसाथै नेप्सेकै कारोबार प्रणाली टीएमएसमा पनि त्यस्तै त्रुटि देखिएको छ। एकाएक गणना अंकमा कसरी त्रुटि भयो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेले जनाएको छ।
1: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा पानी परेको छ। सुर्खेत के तनहु लगायतका जिल्लामा पानी हल्कादेखि मध्यम वर्षा भएको छ। आज राति कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशको एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको छ। शहाबुद्दीनले गम्भीर स्वास्थ्य समस्याको कारण राजीनामा दिनुभएको उहाँको कार्यालयलाई उद्धृत गरी समाचार संस्था रोइटर्सले जनाएको छ। निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि राष्ट्रपति शहाबुद्दीनले पदबाट राजीनामा दिनुभएको हो। शहाबुद्दीन हसिनाका पूर्व सहयोगी हुनुहुन्छ। सन् 2023 अप्रेलदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका शहाबुद्दीनले सन् 2024 अगस्तमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछिको अस्थिर समय र त्यसको केही दिनपछि अन्तरिम सरकार गठन नभएसम्म देशको नेतृत्व सम्हाल्नु भएको थियो। बंगलादेशका राष्ट्रपति राष्ट्रप्रमुख हुन् तर यो भूमिका मुख्यतया आलंकारिक प्रकृतिको हुन्छ। कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्री परिषदमा निहित हुन्छ। बंगलादेशको समाचार साइट ढाका ट्रिब्यूनका अनुसार शहाबुद्दीनको राजीनामाले अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू गरेको छ भने राष्ट्रिय संसदका सभामुख हाफिज उद्दीन अहमदले आज बेलुकाका लागि आपतकालीन पत्रकार सम्मेलन बोलाउनु भएको छ। बंगलादेशको संविधान बमोजिम नयाँ राष्ट्रपतिले पदभार ग्रहण नगरेसम्म सभामुखले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुनेछ।
1: युरोपेली संघ ईयूले बहुराष्ट्रिय प्रविधि कम्पनी गुगललाई 89 करोड़ यूरो अर्थात 1.5 खर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। प्रतिस्पर्धीहरूका एप र सेवाहरूको तुलनामा आफ्नै एप र सेवाहरूलाई प्राथमिकता दिएर शक्तिको दुरूपयोग गरेको आरोपमा यूले जरिवाना तिराएको हो। विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरूको शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याएको महत्वपूर्ण कानून डिजिटल मार्केट्स एक्ट डीएमए अन्तर्गत गुगल विरूद्ध चालिएको यो पहिलो ठूलो कदम भएको बीबीसीले जनाएको छ। गुगलका अभ्यासहरूले उपभोक्ताको छनौटलाई सीमित पारेका आफ्ना सेवाहरूलाई प्रतिस्पर्धीहरूका तुलनामा अनुचित लाभ दिलाएका यूको तर्क छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। पेप ग्वाडियोलाले इटाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्ने प्रस्ताव स्वीकार गरेका छन्। यो हप्ताको शुरूमा इटालियन फुटबल महासंघ एफआईसीजीका अध्यक्ष जियोभानी मालागोले ग्वाडियोलासँग कुराकानी भएको र उनको तलबका सम्बन्धमा विशेष व्यवस्था गर्न सकिने बताएका थिए। इटालियन फुटबल महासंघका प्राविधिक निर्देशक पियोलो माल्दिनीले बताए अनुसार गएको बिहिबार इटालीले शुरूमा आफ्ना पूर्व खेलाड़ी कार्लो एसेलोटीलाई सम्पर्क गरेको थियो। एसेलोटीले अहिले ब्राजिलको जिम्मेवारी सम्हालिरहेका छन्। एसेलोटीले ब्राजिलियन टोलीको प्रशिक्षणलाई निरन्तरता दिने र ग्वाडियोलाले खेलबाट विश्राम लिने आफ्नो योजनाबारे इटालीलाई जानकारी दिएका बीबीसीले जनाएको छ। लगातार तीनवटा विश्वकपमा छनौट हुन असफल भएको इटालीले आफ्नो टोलीको जिम्मेवारी सम्हाल्न खेल जगतका एकजना सर्वाधिक सफल प्रशिक्षकलाई आकर्षित गर्ने प्रयास स्वरूप ग्वाडियोलालाई आकर्षक तलबका साथै आफूलाई उपयुक्त लागे अनुसार कामको स्वरूप तयार गर्न सक्ने छूट दिएको थियो।
1: र सन् 2027 आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल इंग्ल्याण्डको द ओभल मैदानमा हुने भएको छ। गएको वर्ष लर्ड्समा भएको फाइनलको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आउँदो तीनवटा विश्व टेस्ट च्याम्पियनशीप फाइनलको आयोजना गर्ने अधिकार इंग्ल्याण्डलाई दिएको थियो। लर्ड्स मैदानको स्वामित्व रहेको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले त्यहाँका पिचहरूको गुणस्तर सुधार गर्ने काम गरिरहेकोले विश्व टेस्ट च्याम्पियनशीपको फाइनल अर्को वर्षको जूनमा द ओभलमा हुने भएको हो। इंग्ल्याण्ड क्रिकेट बोर्ड ईसीबीले आईसीसीसँगको सम्झौता अन्तर्गत यो निर्णय लिएको हो। यस निर्णयको एउटा मुख्य कारण लर्ड्सको पिचको गुणस्तर सम्बन्धी चिन्ता हो। गएको महिना इंग्ल्याण्ड र न्यूजील्याण्ड बीचको टेस्ट क्रिकेटका लागि प्रयोग भएको पिचको सतहलाई स्तरोन्नति असन्तोषजनक ठहर गर्दै आईसीसीले लर्ड्सको पिचलाई पहिलो डिमेरिट पोइन्ट प्रदान गरेको छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: नेपालमा न्यायिक स्वतन्त्रता जोखिममा परेको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाको ठहर। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न दवाब दिएको दावी। सरकारका गतिविधिप्रति चिन्ता व्यक्त।
0: चितवनको तोइन खोलामा डिस्को काटेर हटाउने तयारी। दिनमा दुई तीन घण्टा गाड़ी रोकेर काम गरिने।
1: असारकै विद्युत महसुलमा नयाँ कर लगाएको भन्दै उपभोक्ताको विरोध। साउन्ड मात्रै भ्याट समावेश गरिएको प्राधिकरणको दावी।
0: बंगलादेशका राष्ट्रपति शहाबुद्दीनद्वारा राजीनामा। अन्तरिम राष्ट्रपतिको संवैधानिक प्रक्रिया शुरू।
1: र इटालीको प्रशिक्षक बन्ने प्रस्ताव पेपद्वारा अस्वीकार। सन् 2027 विश्व टेस्ट च्याम्पियनशीपको फाइनल खेल द ओभलमा हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: gentlemen, may I have your attention, please? 3, 2, 1.
1: 89.6
2: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
3: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
4: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
4: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
6: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
5: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
7: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
8: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
5: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
7: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
5: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, बारगंगा एक बैरिया, कपिल वस्तु।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98-026-25-243 र 98-013-51-417।
9: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
10: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
9: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा लेप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
11: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यगत सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
9: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
10: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
9: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडिङ्गा नगरपालिका 4 गजेहडा कपिल बस्ती, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
3: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नस तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
3: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
2: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भुजाल। तपाईँ यो खबर एफएम ब्याण्डको 89.2 समेगासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। साउनको पहिलो हप्तासम्म देशभर 80% सकियो रोपाई। सुदूरपश्चिम सबैभन्दा अगाडि सबैभन्दा कम कोशीमा। 17 कपिलवस्तु महोत्सव मंगसिर 17 गतेदेखि 29 गतेसम्म आयोजना हुने। स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने अपेक्षा। रूपन्देहीको तिलोत्तमामा घरयासी विवादले लियो ज्यान। बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु, अनुसन्धान जारी। अव्यवस्थित पार्किङ र अवैध संरचना हटाउन नगरपालिकाको निर्देशन। अटेर गरे कानून अनुसार कार्यवाही गर्ने चेतावनी। नारायणगढ़ मुगलिङ सड़कमा डिस्को काट्ने, दैनिक 1-2 घण्टा सवारी रोकिने। पहिरो जोखिम न्यूनीकरणको तयारी। र दाङमा 45 बोरा युरिया मल बरामद, आवश्यक कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइयो।

0: देशभर साउनको पहिलो हप्तासम्म करिब 80% भूभागमा धान रोपाई सकिएको छ। कृषि विभागले जारी गरेको साउन 7 गतेसम्मको विवरण अनुसार धान खेती हुने कुल क्षेत्रफलको 79.36% जमीनमा धान रोपाई सकिएको छ। यो वर्ष धान रोपाई हुने 13,83,862.13 हेक्टर मध्ये 10,90,336.46 हेक्टरमा रोपाई सकिएको हो। हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोपाई सुदूरपश्चिममा भएको छ। 1,62,250 हेक्टर मध्ये 1,47,106 हेक्टर अर्थात 90.67% जमीनमा रोपाई सकिएको छ। यसै गरी मध्य प्रदेशमा 3,01,372 धान खेती योग्य जमीन भूमि मध्ये 80% धान रोपिएको छ। प्रदेशगत रूपमा कोशीमा करिब 73.94, मधेसमा 78.60%, बागमतीमा 77.33%, गण्डकीमा 78.36%, कर्णालीमा 77.05% जमीनमा धानको रोपाई सकिएको छ। यो वर्ष शुरूमा मनसून भित्रिसक्दा पनि पर्याप्त पानी नपर्दा सिंचाई सुविधा नभएका ठाउँमा किसानले असारको दोस्रो हप्तासम्म पनि रोपाई गर्न पाएका थिएनन्। असार 12 गतेसम्म 11.33% जमीनमा मात्र रोपाई सकिएको थियो, जुन गत वर्षको तुलनामा 4.27% कमी हो। असार 22 गतेसम्म 32% मात्र रोपाई भएकोमा अन्तिम साता 29 गतेसम्म पानीको उपलब्धतासँगै रोपाईको प्रतिशत बढ़ेर 59.28% पुगेको थियो। कपिलवस्तु उद्योग वाणिज्य संघले 17 कपिलवस्तु महोत्सव आगामी मंगसिर 17 गतेदेखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। बाढगंगा नगरपालिका स्थित बुद्ध रंगशालामा संचालन हुने महोत्सवको तयारीलाई संघले औपचारिक रूपमा अगाडि बढ़ाएको हो। संघको शुक्रबार आफ्नै सभाहालमा बसेको कार्य समिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। बैठकपछि जानकारी दिए संघका अध्यक्ष गणेश बहादुर छेत्रीले यस वर्षको महोत्सव विगतका संस्करणभन्दा फरक व्यवस्थित र आकर्षक ढंगले संचालन गरिने बताउनु भएको छ। उहाँले महोत्सवलाई केवल व्यापारिक मेला मात्र नभई स्थानीय उत्पादन, कृषि उद्योग, पर्यटन, लघु तथा घरेलु उद्यम, कला संस्कृति र मनोरञ्जनको ताजा महोत्सवका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ। महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन, आवश्यक व्यवस्थापन र प्रचार प्रसारका काम चरणबद्ध रूपमा अगाडि बढ़ाइने अध्यक्ष केसीको भनाइरहेको छ। बैठकमा संघका निवर्तमान अध्यक्ष डोलक राम घिमिरे, पूर्वाध्यक्ष उमानाथ पौडेल, सल्लाहकार शक्ति सिंह ठकुरी, वरिष्ठ उपाध्यक्ष होमनाथ पौडेल, पदाधिकारी तथा कार्य समितिका सदस्यहरूको सहभागिता रहेको महासचिव नवदत्त घिमिरेले जानकारी दिनुभएको छ। महासचिव घिमिरेका अनुसार बैठकले महोत्सवको प्रारम्भिक तयारीसँगै संघका नियमित प्रशासनिक तथा संस्थागत विषयमा पनि निर्णय गरेको छ। बैठकबाट लेखा परीक्षण नियुक्ति गर्ने, सदस्यता नवीकरण प्रक्रिया अगाडि बढ़ाउने तथा संघमा प्राप्त विभिन्न पत्रहरूमाथि आवश्यक निर्णय गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ। संघले महोत्सव मार्फत स्थानीय उत्पादनको बजारीकरण, उद्योग व्यवसाय प्रवर्धन, कृषि तथा पर्यटन क्षेत्रको प्रचार प्रसार, लगानी आकर्षण तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले गत आर्थिक वर्ष 2082-83 जिल्लामा भएका प्रमुख आपराधिक तथा अन्य घटनाको विवरण सार्वजनिक गरेको छ। प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहले प्रस्तुत गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा जिल्लामा 685 सवारी दुर्घटना, 11 चौपाएको मृत्यु, 329 जना घाइते, 59 लागू औषध सम्बन्धी घटना 114 कुटपीटका घटना 345 आत्महत्याको प्रयास 86 आगलागी तथा 257 अवैध सामान बरामद भएका छन्। त्यसै गरी 165 जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ। त्यसै गरी उक्त अवधिमा 816 मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। विभिन्न मुद्दामा 581 जना पक्राउ परेका छन्। कारागारबाट फरार भएका 430 जना मध्ये 296 जना पक्राउ परिसकेका छन् भने 109 जना अझै पक्राउ पर्न बाँकी रहेको प्रहरीको भनाइ छ।
1: कारागारबाट कैदी बन्दीहरू फरार भएका थिए, त्यसमध्ये टोटल 459 हुनुहुन्थ्यो। 430 जनाहरू भाग्न सक्नुभयो। भागका भएको अवस्थामा प्रहरी पुगेको पनि थियो, त्यहाँहरूलाई नियन्त्रण गर्न सक्नुभयो। 430 भएका मध्ये चाहिँ टोटल चाहिँ पक्राउ चाहिँ 296 प्रहरी द्वारा विभिन्न नीतिमा पक्राउ गरे हालसम्म भदौ 25 पछि र यी आफै 2082 छ महिना 12 गतेदेखि आश्विन 12 देखि आश्विन 20 चाहिँ कपिल वस्तु कारागार कार्यालयले एउटा सूचना निकालेको थियो आफै उपस्थित हुन आउनु भनेर। त्यसमा चाहिँ त्यो नीतिमा चाहिँ आफै उपस्थित हुन आएका व्यक्तिहरूको विवरण 25 रहेको छ। अहिले हामीले पक्राउ गर्न बाँकी 109 जना चाहिँ रहेको छ।
0: लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले 41 किलो, 265 ग्राम, 880 मिलिग्राम गाजा, 14 किलो, 227 ग्राम चरेस, 227 ग्राम, 985 मिलिग्राम ब्राउन सुगर, 63 ट्याब्लेट नाइट्रोफेट, 149 ट्रामाडोल तथा 607 क्याप्सुल स्पास्मो बरामद गरेको जनाएको छ। यस्तै अवैध सामान बरामदबाट 63,69,657 रूपियाँ बरामद बराबरको राजस्व संकलन भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिल वस्तुले अपराध नियन्त्रण, लागू औषध नियन्त्रण तथा फरार अभियुक्त पक्राउ अभियानलाई आगामी दिनमा थप प्रभावकारी बनाउने जनाएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका 10 मैनी हवामा घरयासी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा घाइते भएका छोराको उपचारका क्रममा मृत्यु भएको छ। चक्कु प्रहारबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने 21 वर्षीय सरोज चौधरीलाई क्रिम्सन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको हो। बिहिबार बिहान सरोज आफ्नै घरको सिडीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिम्सन अस्पताल मडिग्राममा प्राप्त भएको थियो। सोही सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा भने खयासी विवाद हुँदा सरोजका बुबा अन्दाजी 45 वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको छ। चक्कु प्रहार गर्ने सहसराम चौधरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। तानसेनलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाले सड़क तथा सार्वजनिक स्थल अतिक्रमण गर्ने विभिन्न गतिविधि रोक लगाएको छ। जथाभावी व्यापार व्यवसाय सञ्चालन गर्ने, मनपरी पार्किङ गर्ने तथा अवैध संरचना निर्माण गर्ने कार्य रोक्न नगरपालिकाले निर्देशन दिएको हो। पछिल्लो समय सड़क तथा सार्वजनिक स्थल अवरूद्ध हुने गरी व्यापार व्यवसाय संरचना निर्माण र जथाभावी पार्किङ गर्ने कार्य बढ़ेपछि नगरपालिकाले व्यवस्थापनमा कड़ाई गर्न थालेको हो। तानसेनका सड़क सागुरो हुनुका साथै व्यापारी तथा व्यवसायले सड़क र सार्वजनिक स्थल अतिक्रमण गरी व्यापार गर्ने गुनासो बढ़ेपछि नगरपालिकाले यस्तो कदम चालेको जनाएको छ। नगरपालिकाले यही साउन 21 गतेभित्र सड़क, मन्दिर, वरपर ऐतिहासिक स्थल तथा घरका पेटी अतिक्रमण गरी सञ्चालन गरिएका व्यापार व्यवसाय हटाउन सम्बन्धित व्यापारी तथा व्यवसायलाई निर्देशन दिएको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सतीश यादवले नगरको सौन्दर्य कायम गर्न तथा ट्राफिक व्यवस्थापन सहज बनाउन अभियान शुरू गरिएको बताउनु भएको छ। उहाँले सड़कका पेटीमा टीनका छाना, प्लास्टिकको हुक, स्ट्याण्ड तथा बोर्ड राखेर व्यापार व्यवसाय गर्न नपाइने बताउनु भएको छ। नगरपालिकाको निर्देशन अटेर गरे कानून अनुसार कार्यवाही गर्ने सूचना अधिकारी आचार्यले बताउनु भएको छ। नारायणगढ़ मोगलिन सड़क खण्डको तीन खुलामा सवारी साधन रोकेर डिस्को काट्ने भएको छ। डिभिजन सड़क कार्यालय चितवनले पहिरो नियन्त्रणका लागि ठेक्का पाएको निर्माण कम्पनीलाई सड़क रोकेर डिस्को काट्ने तयारी गर्न आग्रह गरेको छ। कार्यालयका इन्जिनियर अर्जुन खिमिरेका अनुसार शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल गरिँदै छ। प्रशासनको परामर्शमा सवारी रोक्ने समय तय भएपछि काम अघि बढ़नेछ। निर्माण कम्पनीले एउटा एक्सावेटर र लोडर तीन खोलामा ल्याइसकेको छ। घिमिरेका अनुसार दैनिक दुई तीन घण्टा सड़क रोकेर काम गरेमा दुई महिना हाराहारीमा जोखिमपूर्ण ढिस्का छाड्न सकिने अनुमान गरिएको छ। दिउँसोको समयमा सवारी चाप कम हुने भएकाले सही समय सवारी रोक्नका लागि प्रशासनसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभएको छ। सो सड़क खण्डमा मध्यमदेखि उच्चसम्म गरी 43 ठाउँमा पहिरोको जोखिम रहेको छ। जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले पहिरो पन्छाउन मोगलिन र सेती दोभानमा तयारी अवस्थामा उपकरणहरू राखिएको छ। मोगलिनमा एउटा लोडर छ भने सेती दोभानमा लोडर, एक्सावेटर, लोडर, टिप्पर, मिनी एक्सावेटर राखिएको छ। प्रहरीले बिलबिजक नभएको 45 बुरा यूरिया मल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरी टोलीले बिहिबार बिलबिजक नभएको 45 बुरा यूरिया मल बरामद गरेको हो। राप्ती गाउँपालिका एक भालुबाङ चोकस्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा 45 बुरा यूरिया मल बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सो मलको अनुमानित मूल्य 1,01,250 रहेको समेत प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त यूरिया मल आवश्यक अनुसन्धान तथा कानूनी कार्यवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। तपाईले सामुदायिक रेडियो दावाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
2: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्य द्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधि द्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सदोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल, बाढगंगा 4, ठाकुरापुर, कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
0: विश्रामपछि बुद्ध खबरमा तपाईंलाई पुनः स्वागत छ। अब बाँकी खबर। रूपन्देही प्रहरीले 26 ग्राम, 350 मिलीग्राम ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोहिणी गाउँपालिका 7 पर्सा निवासी 46 वर्षीय अकवाल देवान रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार लागू औषध नियन्त्रण शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहिबार दिउँसो तिलोत्तमा नगरपालिका 9 स्थित मंगलापुर चोकमा शंकास्पद रूपमा हिँडिरहेका देवानलाई रोकी खनतलासी गरेको थियो। खनतलासीका क्रममा उनको पाइन्टको गोजीमा लुकाई राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने 26 ग्राम, 350 मिलीग्राम पदार्थ फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले बरामद गरिएको पदार्थ सहित देवानलाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाएको जनाएको छ। रूपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राइएका करिब 7,69,480 रूपियाँ बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बिहिबार जिल्लाका विभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा चोरी पैठारी गरी ल्याइएका सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सबै सामान आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय बेलैया पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिद्धार्थ नगर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राइएका करिब 7,69,480 रूपियाँ बराबरका अवैध सामान बरामद गरेको छ।

साडी 45 थान लुङ्गी तथा 2 थान साइकल बरामद गरेको छ। यस्तै लुम्बिनी संस्कृति नगरपालिका 13 तिलापुरबाट लु 5P8063 नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको करिब 2,42,350 रूपियाँ बराबरको इलेक्ट्रोनिक अटो ब्याट्री 29 थान इन्डो एड मोबाइल डिस्प्ले मोबाइलका ब्याट्री चार्ज लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। कपिलवस्तु स्कूल अफ होटेल म्यानेजमेन्टले डीएचएम चौथो ब्याचका 30 विद्यार्थीलाई प्रमाणपत्र वितरण तथा विदाई कार्यक्रम समापन गरेको छ। शुक्रबार बाणगंगा नगरपालिका एकमा रहेको श्रीपेस होटल एण्ड रेस्टुरेन्टमा आयोजित कार्यक्रममा डीएचएम चौथो वर्षका विद्यार्थीले डीएचएम ब्याचका 6 विद्यार्थीलाई विदाई गरेका हुन्। कार्यक्रमका लुम्बिनी बौद्ध विश्वविद्यालय व्यवस्थापन संकायका प्रमुख डाक्टर श्री प्रसाद भट्टराईले होटल व्यवस्थापन क्षेत्र नेपालकै उत्कृष्ट सम्भावना बोकेको व्यावसायिक क्षेत्र भएको उल्लेख गर्दै सेफ अनुशासन र व्यावसायिक आचरणलाई सधैँ प्राथमिकतामा राख्न विद्यार्थीलाई आग्रह गर्नुभएको छ। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्त सिंचाई आयोजनाको निर्माण कार्य शुरू भएको 2 दशकको अवधिमा सो आयोजनाबाट जिल्लाको 25,000 हेक्टर जग्गामा सिंचाई सुविधा पुगेको छ। सिक्त सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले आयोजना शुरू भएदेखि हालसम्मको कुल खर्च 24 अर्ब रूपियाँ पुगेको जानकारी दिँदै सो लगानीमा हालसम्म जिल्लाको 25,000 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको बताउनु भएको छ। उहाँले बाँकेको राप्ती सुनारी गाउँपालिका 2 अगैया स्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको 42,766 हेक्टर जमीनमा सिंचाई पुर्याउने लक्ष्य लिएकोमा आर्थिक वर्ष 2082-83 असार मसान्तमा 25,000 हेक्टर जमीनमा प्रत्यक्ष सिंचाई सुविधा पुर्याइएको जानकारी दिनुभएको छ। आयोजनाका निर्देशक आचार्यले आयोजनाको काम शुरू भएको 2 दशक बितिसक्दा हालसम्म 50% भौतिक प्रगति हासिल भएको भए पनि आकाशी पानीको भरमा मात्र खेती गर्ने जिल्लामा किसानको 25,000 हेक्टरमा सिंचाई सुविधा पुग्दा खेती गर्न सहज भएको बताउनु भएको छ। गुल्मियो गत आर्थिक वर्ष 2082-83 एक अर्ब भन्दा बढ़ी बजेट खर्च हुन नसकेको पाइएको छ। गत वर्ष यस जिल्लामा संघ प्रदेश तहको स्थानीय तहको 11,10,61,20,633 रूपियाँ बजेट विनियोजन भएको थियो। कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीको बिहिबार सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदन अनुसार विनियोजित बजेट मध्ये यहाँ कुल 10,10,30,06,248 रूपियाँ बजेट निकास खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक महेन्द्र प्रसाद भण्डारीका अनुसार यस जिल्लामा एक अर्ब 31,14,350 रूपियाँ बजेट खर्च भएको छैन। गुल्मीमा ट्राफिक प्रहरीले एक वर्षमा 39,00,000 भन्दा बढ़ी राजस्व संकलन गरेको छ। गत आर्थिक वर्ष 2082-83 यस जिल्लामा बस जीप कार ट्र्याक्टर ट्रक मोटरसाइकल लगायतका 17,908 सवारी कारबाहीबाट 33,11,000 रूपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने तीव्र गतिमा सवारी साधन चलाउने सवारी चालक अनुमति पत्र नलिई सवारी साधन चलाउने लापस्ती तथा मापस्ती गरी सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब परीक्षक चुडामडी पोखरेलले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय बर्दियाले सार्वजनिक विदाको दिनमा पनि राष्ट्रिय परिचय पत्रको सेवा दिने भएको छ। जिल्ला प्रशासन कार्यालयले

0: भोलिदेखि सार्वजनिक विदाको दिनमा समेत राष्ट्रिय परिचय पत्र सेवा दिने भएको हो। जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र सेवा लिन आउने सेवा गराएको संख्या दिनौ बढ़दै गएको छ। दिनौ 150 जना भन्दा बढ़ी सेवा गराईले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन आउने गरेको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत लोक प्रसाद ठकालले बताउनु भएको छ। सेवा गराएको चाप अत्याधिक बढ़ेकाले शनिबार र आइतबार राष्ट्रिय परिचय पत्र सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। साउनको पहिलो हप्तासम्म देशभर 80% रोपाई सकियो। सुदूरपश्चिममा सबैभन्दा अगाडि सबैभन्दा कम कोशीमा। 17 कपिलवस्तु महोत्सव मंगसिर 17 गतेदेखि 29 गतेसम्म आयोजना हुने। स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन योगदान पुग्ने अपेक्षा। रूपन्देहीको तिलोत्तमामा खुरासी विवादले लियो ज्यान। बाबुको चक्कु प्रहारबाट छोराको मृत्यु, अनुसन्धान जारी। अव्यवस्थित पार्किङ र अवैध संरचना हटाउन नगरपालिकाको निर्देशन। अटेरी गरे कानून अनुसार कार्यवाही गर्ने चेतावनी। नारायणगढ़ मोगलिन सड़कमा डिस्को काट्न दैनिक 2-3 घण्टा सवारी रोकिने। पहिरो जोखिम न्यूनीकरणको तयारी। र दाङमा 45 बोरा यूरिया मल बरामद। आवश्यक कार्यवाहीका लागि कृष्णनगर संसार कार्यालय पठाइयो। एफएम ब्यान्डको 99.2 समेगासँगै वेबसाइट www.buddhaawaz.com, हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने ससीमलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
1: युनाइटेड अस्पताल बाढगंगा 4 छात्रापुर कपिलवस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु।
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरुको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, तल्लो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु। सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: सीआईएन को साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालबाट एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात। कालीमाटी बजारमा 60 वटा कृषि उपज उपभोग अयोग्य। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह।
1: मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ।
0: पश्चिम एशियाको द्वन्द्व वार्ता र कूटनीतिबाट समाधान हुनुपर्नेमा नेपालको जोड़। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन।
2: पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
0: अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ। काठमाडौँमा एक वर्षमा आत्महानिका 1271 घटना। 12 जनाको जीवित उद्धार। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गर्यो। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह।
3: सशस्त्र प्रहरी बल नेपालले स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रति कार्यका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ।
0: र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: थोरै लगानीमा धेरै पैसा कमाउने उद्देश्य लिएर श्रम सम्झौता नभएका प्रतिबन्धित देशहरूमा रोजगारीमा जाने नेपाली युवाको संख्या दिनानुदिन बढ़दो क्रममा छ। आर्थिक अवस्था कमजोर भएका र नेपालमै रोजगारीको अवसर नहुँदा नेपालको पैसासँगै नेपाली श्रम विदेशमा कैदी बन्दी भइरहेको छ। युवालाई रोजगारसँग जोड्न सरकारले अहिले नै पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ।
5: नेपालले एक वर्षमा अमरिसोको कुचो निर्यातबाट 86 करोड़ रूपियाँ भन्दा बढ़ी विदेशी मुद्रा आर्जन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 13,038 मेट्रिक टन अमरिसोको कुचो निर्यात गरेको छ। यसको कुल निर्यात मूल्य 86,70,98,000 रूपियाँ रहेको विभागले जनाएको छ। नेपालको कुचो विशेष गरी बंगलादेश र भारत निर्यात भएका छन्। अमरिसोको नेपालको पहाड़ी जिल्लाका किसानले उत्पादन गर्ने प्रमुख नगदे बाली मध्ये एक हो। यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै भिरालो जमीनमा माटो संरक्षण र भूचय नियन्त्रणमा पनि सहयोग पुर्याउने विज्ञहरूको भनाइ छ। कुचो व्यवसायीहरूका अनुसार अमरिसोको उत्पादन प्रशोधन र गुणस्तर अभिवृद्धिमा जोड़ दिन सके अन्तर्राष्ट्रिय बजारमा यसको माग अझ बढ़ने र ग्रामीण किसानको आय वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै नेपाल कुचो अध्यक्ष राजकुमार कार्की।
6: बंगलादेश र इन्डिया गरेर हामी सालमा 1 अरबभन्दा बढीको निर्यात गर्छौँ भने नेपालमै त्यही मात्राको खपत छ। नेपाल आफ्नै नेपालमा पनि धेरै ठुला ठुला बजारहरू भए र सहरीकरण भएको कारणले ती बजारहरूमा त्यति नै बराबरको खपत छ। र यो चाहिँ के भन्दा किसानसँग अन्यन्याश्रित सम्बन्ध छ। भनेको अम्लिसोको फुल बढार्नको निम्ति कुचोको रूपमा प्रयोग हुन्छ भने त्यो घाँस चाहिँ गाई वस्तु व्यवसायमा लागेका किसानहरूको निम्ति अत्यन्त पौष्टिक खानेकुरा भएको हुनाले त्यो घाँसको रूपमा चाहिँ प्रयोग हुन्छ र यसले चाहिँ एकातिर निर्यात बढाएको छ भने स्वदेश चाहिँ गाई वस्तु व्यवसाय गर्ने र गाई वस्तु पालनमा चाहिँ यति ठुलो महत्व दिएको छ जसले गर्दा दुध दही र मासुजन्य पदार्थहरूको आपूर्तिमा ठूलो सहयोग गरिरहेको छ।
5: कालीमाटी फलफूल तथा तरकारी बजारमा गत वर्षमा 60 वटा कृषि उपजका अत्याधिक विषादी भएको छ। अवशेष परीक्षण प्रयोगशालाले समितिका रहेका कृषि उपजहरूको गत आर्थिक वर्ष 2082-83 4,187 वटा फलफूल तथा तरकारीका नमूना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमूना मध्ये 60 वटा नमूना उपभोगका लागि अयोग्य भेटिएपछि नष्ट गरिएको छ। चौथो त्रैमासिक अवधिमा मात्रै 1,474 वटा नमूना परीक्षण गरिएका मध्ये 8 वटा नमूना उपभोग अयोग्य पाइएका थिए क्या उपभोग अयोग्य ठहरिएका फलफूल तथा तरकारी तत्काल नष्ट गर्नुका साथै सम्बन्धित कृषि ज्ञान केन्द्र र किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोगबारे जानकारी तथा सचेतना प्रदान गरिएको समितिले जनाएको छ। विज्ञहरूले उपभोक्ता पनि सचेत हुनुपर्नेमा जोर दिएका छन्। तरकारी किन्दा विषादी सहित तरकारी कसरी चिने सीआईएनसँग कुरा गर्दै विषादी प्रयोगका विज्ञ मनोज पोखरेलले भन्नुभयो,
1: मौसमी चीजहरू चाहिँ हामीले एउटा चाहिँ छनौट गर्दाखेरि मौसमी चीजहरू होइन त्यो सिजन अनुसारको चीजहरू चाहिँ छनौट गर्नु धेरै राम्रो हुन्छ एउटा छनौट गर्दा। दोस्रो कुरा चाहिँ हामीले छान्दाखेरि होइन थोरै किराले खाएको छ भने हिचकिचावट गर्छौँ त्यो गर्नु हुँदैन। हेर्नुहोस् है त्यहाँ किराले खाएको छ किराहरू देखिएको छ भने त्यो सेफ हो कि जुन सुन्दर छ किराले खाएको छैन त्यस्तो भन्दा चाहिँ थोरै किराले होइन कुनै भाग चाहिँ खाएको अथवा किरा देखिएको चिज चाहिँ सेफ हो। तेस्रो कुरा चाहिँ छनौट गर्दाखेरि एउटै किसिमको तरकारीहरू नगर्नुहोस् भान्डा मात्रै चाहिँ भान्सामा चाहिँ होइन त्यो मात्रै नखाने विभिन्न जरे बालीहरू गेडागुडीहरू अनि त्यसपछि कतिपय त अझ हाम्रो चाहिँ होइन वन जंगलमा पनि पाइने कन्दमूलहरू फरक फरक खालको तरकारीहरूको छनौट गर्ने।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई स्वकीय सचिव नियुक्ति गर्दा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरेको आन्तरिक निर्देशनमा स्वकीय सचिवको नियुक्ति पारदर्शी मितव्ययी र जनउत्तरदायी बनाउन खुला प्रतिस्पर्धाबाट छनौट गर्नुपर्ने उल्लेख गरिएको छ। नियुक्ति हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक तह हुनुपर्ने तथा समावेशितालाई प्राथमिकता दिन पनि सांसदहरूलाई भनिएको निर्देशन अनुसार स्वकीय सचिवले अन्य कुनै सरकारी वा गैर सरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिएको हुनुहुँदैन। साथै सांसदको जिम्मेवारीसँग स्वार्थ बाँचिने कुनै अवस्था पनि हुन नहुने उल्लेख गरेको छ। राष्ट्रपा सचेतक प्रकाश चन्द्र परियारले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
2: पारिवारिक सदस्यहरू नहुन् यस अगाडिको विकृतिको अन्त्य होस्, जस्तो उसको चाहिँ ट्यान होस् न्यूनतम स्नातक होस् होइन कानून संसदीय मामिला अथवा राजनीतिक सुजुज भएको होस् युवा होस् पार्टी जनसंगठनसँग पार्टी संसदसँग र जनतासँग पनि समन्वय सहकार्य गर्ने व्यक्ति होस् भन्ने चाहिँ मूल लक्ष्य हो। अझ सबैभन्दा बढीको ठूलो लक्ष्य चाहिँ अलिकति बढी पारदर्शितालाई चाहिँ हामीले अग्रभागमा राखेका हौं जवाबदेहीतालाई अग्रभागमा राखेका हौं। यस अगाडिको विकृति विसङ्गति जुन थियो नातावाद भन्दाखेरि त्यसलाई चाहिँ अलिकति अत्यन्त न्यूनीकरण गरेर अन्त्य गर्ने सवालमा माइल स्टोन होस् भनेर पारिवारिक सदस्यहरू राख्ने विगतका कुप्रथाहरू कुचलनहरूलाई चाहिँ हामीले तोड्ने प्रयास गरेका हौं।
5: यसैबीच संघीय संसदका सदस्यलाई व्यक्तिगत स्वकीय सचिव अर्थात पीए राख्न दिने नेपाल सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि सुनवाईका लागि साउन 11 गते पेशी तोकिएको छ। अधिवक्ता डाक्टर प्रेम राशि लोवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय प्रतिनिधि सभाका सभामुख लगायतलाई विपक्ष बनाएर रिट दायर गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद व्यवस्थापन सहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद जोखिममा परेका 347 जना नागरिकहरूको सकुशल उद्धार गरेको छ। सशस्त्र प्रहरीले नदी ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका 211 घटनाहरूबाट 86 जनाको जीवितै उद्धार गरेको छ भने घटनामा परिमृत्यु भएका 122 जनाको शव निकालेको छ। विपदको उच्च जोखिम लगायत बाढ़ी डुबान तथा कटानका घटनामा परेका 239 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उहाँका अनुसार हावाहुरीमा परेका 12 जनाको उद्धार गरिएको छ। त्यसको पहाड़ी क्षेत्रमा गएको पहिरोमा परेका 4 जनाको जीवितै उद्धार गरिएको छ भने सशस्त्र प्रहरीले देशभर 226 स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालन भई सो आगलागीमा परि घाइते भएका 4 जनाको समेत सकुशल उद्धार गरेको कार्कीले बताउनुभयो। देशका विभिन्न स्थानमा भएको सवारी साधन दुर्घटनाहरूमा 6 जनाको सकुशल उद्धार गरेको छ भने 807 जनाको घाइते अवस्थामा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालतर्फ पठाएको छ। पानी लगातार परिरहेकाले सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गर्दै सशस्त्र प्रहरी प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्र बहादुर कार्कीले सीआईएन मार्फत जानकारी दिनुभयो।
3: मनसुनजन्य पानीजन्य विपदहरूबाट पीड़ित हुनेको संख्या उल्लेख्य छ। सशस्त्र परिबल नेपालले आफ्ना युनिटहरू स्थायी युनिटहरूबाट पनि र अस्थायी युनिटहरू समेत विपद प्रति कार्यका लागि स्थापना गरेर निरन्तर रूपमा कार्य गरिरहेको छ। यसको लागि अब मैले आम नागरिकहरूलाई सचेत रहन कुनै विपद आइपरे सशस्त्र परिबल नेपालको 11-14 वा हरेक जिल्लामा विपद आपतकालीन कार्य सञ्चालन केन्द्र छ, त्यसको 1234 11-14 सशस्त्र परिबल नेपालको भयो 1234 जाने जिल्लाहरूमा आपतकालीन कार्य सञ्चालन केन्द्रहरू छन्, त्यसमा खबर गरिदिनु हुन हार्दिक अनुरोध गरे।
5: सरकारले पश्चिम एसियामा जारी दण्डबारे आफ्नो धारणा यथावत रहेको जनाउँदै यसको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोजिनु पर्नेमा जोड़ दिएको छ। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले हर्मुज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपालले समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियामा रहेका नेपाली नागरिक हाल सुरक्षित छन्। कुनै समस्या परे सम्बन्धित नेपाली नियोग वा मुफाभित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै कम्बोडियाको जेलमा रहेका 49 नेपालीको रिहाईका लागि पहल भइरहेको उहाँले बताउनुभयो।
7: हालसम्म त्यहाँका स्क्याम सेन्टरबाट 860 नेपालीको उद्धार गरिएको छ भने तीमध्ये 733 कम्बोडियाबाट, 113 म्यानमारबाट, 8 लाओसबाट र 6 थाइल्याण्डबाट रहेका छन्। कम्बोडियामा हाल 49 नेपाली जेलमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानूनी सहायता लगायतको समन्वय बैंकक स्थित नेपाली राजदूतावासबाट अगाडि बढ़ाइसकिएको छ। उक्त क्षेत्रमा प्रतिबन्धित काममा अझै पनि नेपालीहरू जाने क्रम नरोकिएको र केही नेपालीहरूको फिर्तीका लागि प्रक्रिया पूरा भए पनि उहाँहरू नफर्केको।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता र संविधान सभा निर्वाचनपछि सत्ता र काठमाडौँ केन्द्रित हुनु कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी भएको स्वीकार गर्नुभएको छ। 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सत्ता समीकरणमा केन्द्रित हुनु कार्यनीतिक आवश्यकता भए पनि दीर्घकालीन रणनीतिकै उद्देश्यलाई पर्याप्त महत्व दिन नसकिएको बताउनुभयो। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा आत्महानिका 1271 घटना दर्ता भएको जनाएको छ। परिसरले सार्वजनिक गरेको विवरण अनुसार ती घटनामध्ये 377 मृत्यु भएको छ भने 827 घाइते भएका छन्। प्रहरीको समयमै हस्तक्षेपका कारण 12 भने जीवित उद्धार गरिएको छ। प्रहरीले मानसिक तनाव वा आत्महानि सम्बन्धी सोच आएमा परिवार साथीभाइ वा सम्बन्धित स्वास्थ्य तथा परामर्श सेवा सँग तत्काल सम्पर्क गर्न सबैलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशका खबर। भारत सरकारले सार्वजनिक परीक्षामा हुने प्रश्नपत्र चुहावट नियन्त्रण गर्न ल्याएको पेपर लिङ्क संशोधन विधेयकलाई मन्त्री परिषदबाट स्वीकृति दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्री परिषद बैठकले विधेयक पारित गर्दै यसलाई जुलाई 27 संसदमा पेश गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री मोदीले प्रश्नपत्र चुहावट लाखौं विद्यार्थी र अभिभावकसँग जोड़िएको गम्भीर विषय भएकाले दोषीमाथि कड़ा कार्यवाही हुने कानूनी व्यवस्था गरिने बताउनु भएको छ। यो विधेयक गत मे महिनामा भएको नीट यूजी परीक्षामा प्रश्नपत्र चुहावट प्रकरण पछि ल्याइएको हो। घटनाको अनुसन्धान 88 केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले गरिरहेको छ भने हालसम्म 13 पक्राउ परेका छन्। यसैबीच दिल्ली उच्च अदालतले सार्वजनिक परीक्षा सम्बन्धी मुद्दाको छिटो सुनवाईका लागि फास्ट ट्र्याक अदालत गठन गरेको छ।
8: गोठमै निशुल्क पशु उपचार पाएपछि तुलसीपुरका किसानमा खुशी।
9: खास कृषक हुन् तिनी कृषकलाई उत्साह दिने उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई उत्साह जगाउनेछ।
8: महँगो उपचारको झन्झट हट्यो रिपोर्टसँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाई लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखा को थेरापी, आँखा को पर्दा तथा जलबिन्दु को उपचार, नाक कान घाटी को उपचार, सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नंबर 01-5242-352-5243।
12: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा 57 जना विदेशी महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले गत आर्थिक वर्षमा पक्राउ परेका 57 जना मध्ये 47 जनालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अध्यागमन विभाग मार्फत सम्बन्धित देशमा डिपोर्ट गरिएको जनाएको छ। परिसरले काठमाडौँमा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको विवरण अनुसार बाँकी 10 जनाको डिपोर्ट प्रक्रिया जारी रहेको छ। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन। बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
13: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाई बस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
14: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो पनि महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशुको उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलै राहत गर्छ भन्ने लाग्छ।
13: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ सिरिगईका छविलाल भण्डारी।
15: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो र किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
13: तुलसीपुर 3 का विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। 4 वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
9: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रमहरू लागिरहेका छ। कृत्रिम गर्भधारणमा हामीले कृत्रिम गर्भधारणमा चाहिँ हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
13: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 वटै ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली।
16: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12 र 13 नम्बरको वडा चाहिँ हाम्रो उरारी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्ने हिँड्नुहुन्छ भने 14, 15 र 16 को लागि चाहिँ डनपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
13: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
17: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी शुरू गरेका छौँ कि किसानहरू हामीसँग जोडिनुहुन्छ त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढाउन सक्छ त्यो सामर्थ्य राख्छ।
13: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 वटा व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैँसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर जीएम सीआईएन रेडियो हाम्रो पहुँच तुलसीपुर दाङ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली बुझ्न आम नागरिकलाई असहज।
18: त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
0: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्न बनाउने आवश्यक लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघगर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य बदली तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था र जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका छौं।
18: यसरी हामीले चाहिँ अब यो जुन अलिकति एक्सटेन्डेड फोरकास्ट भन्छ, अलि लामो समयको पूर्वानुमान जुन हाम्रो नेपालभन्दा पनि साउथ एसियाको रिजनहरूमा अथवा ग्लोबल फोरकास्ट मोडलहरूले चाहिँ दिँदै गर्दाखेरि चाहिँ हाम्रो नेपाल क्षेत्रमा पनि सरदर आसपास चाहिँ वर्षा हुन सक्ने सम्भावना भनेर चाहिँ देखिन्छ। बेला बेलामा पानी पर्ने खालको मौसम चाहिँ छ र यो जुन मध्य प्रदेशतिर अथवा अलिकति तराई भूभागहरूतिर चाहिँ अलिकति कम छ कि भन्ने अनुमान चाहिँ छ। पहाड़ी भूभाग, हिमाली भूभागहरूतिर चाहिँ सामान्यतया वर्षा हुन सक्ने सम्भावना
19: के यो मौसमसँग सम्बन्धित शब्दावलीहरू जुन शब्दावलीहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो भयो भन्ने खालको गुनासो हामी कहाँ आइरहेका शब्दहरू जस्तो प्रतिशतमा यहाँहरूले यति प्रतिशत पानी पर्ने सम्भावना छ, पानी पर्यो भन्नुहुन्छ, त्यो कुरा चाहिँ बुझ्नलाई एकदमै धेरै गाह्रो भयो भन्दै गुनासो किसान दिदी हुनुहुन्थ्यो छलफुलका क्रममा, उहाँले भन्नुभएको थियो त्यो खास के हो, उहाँलाई बुझाउँदाखेरि कसरी बुझाउने हो?
18: हामीले चाहिँ यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ हामीले कति एरियामा पानी पर्छ, एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ, 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणान गर्दाखेरि चाहिँ कति भ्यालु आउँछ, त्यसरी चाहिँ हिसाब गरेर चाहिँ यति प्रतिशत पानी पर्न सक्ने सम्भावना भन्छौँ। र हामीले अलिकति सामान्य
19: भाषामा धेरै प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो, जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो।
18: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
19: जस्तो 100% भयो, 100 80% सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
18: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु।
19: एरियाको हिसाबले
18: र जुन पानी पर्ने जुन प्रतिशत कति छ, एक्युरेसी कति छ, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
19: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो, यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
18: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि झुकिने भएको हुन्छ
19: हामीलाई पनि बुझ्न लाग्यो
18: हजुर अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिने गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि
19: आंशिक
18: भनेको चाहिँ हामीले
19: हजुर
18: आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भने त्यसलाई हामीले आंशिक भन्छौँ त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणत बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ अथवा पुरै बादल नै पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ सामान्यतया थोरै थोरै बादल लागेको छ केही भूभागहरूमा चाहिँ निलो आकाश छ केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ र अलिकति बढी भूभागमा बादल छ थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलि उज्यालो छ भने चाहिँ हामीले साधारणतया बादल भन्छौँ त्यसै गरी अलिक धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ
19: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ यो हल्का वर्षा मध्यम वर्षा भारी वर्षा अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा गरिसकेको छट्टमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ
18: मैले अघि पनि भनिसकेको थिएँ अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म त्यो वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो र त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ
19: कहिले कहिले आउँछ कि समाचारहरूमा यहाँले पनि सुन्नुभयो होला आरी घोप्टे वर्षा भन्छ अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन त्यसले पानी घोप्टाए जस्तो पानी पर्छ त्यो पानीलाई के भन्ने
18: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आरी घोप्टे वर्षा पनि भन्छ कहीँ चाहिँ आरी घोप्टे वर्षा पनि भन्छ त्यो ठाउँ अनुसार फरक फरक छ र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु अब जस्तै 1 घण्टामा 100 मिलिमिटर नै पानी पर्यो त्यो पनि कन्टिन्युस लगातार अब केही घण्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आरी घुप्टे अथवा हानी घुप्टे भनेर भन्छौँ र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको क्षेत्रहरूमा चाहिँ एकदमै ठुलो पानी परेको अवस्था थियो
19: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसमविद
18: हजुर अब यो हाम्रो
19: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठुलो पानी पर्ने आरी घुप्टे नै पानी पर्ने सम्भावना छ
18: जस्तै
19: पानी नै पर्दैन भन्ने खालको
18: जस्तै अस्ति चितवनमा थोरै समयमा धेरै पानी परे जस्तै त्यो सम्भावना चाहिँ रहन्छ किनभने मौसम प्रणाली हो हामीले मनसुनको समय सकिसकेको अवस्था छैन
8: नेपालमा एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात गरिएको छ कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ पश्चिम एसियाको द्वन्द वार्ता र कूटनीतिकबाट समाधान हुनुपर्नेमा नेपालको जोड़ छ सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई छ स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ काठमाडौँमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढ़ी घटना भएका छन् जसमा 12 जनाको जीवित उद्धार गरिएको छ मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति छ
0: आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरणको नमस्कार। सरकारको कार्यशैलीप्रति वाम नेताहरू असन्तुष्ट, संविधान र राष्ट्रिय हित जोगाउन आग्रह, विगतका कमजोरी सच्याउन आफ्नै पंक्तिलाई पनि सन्देश।
1: हामी त्यता लाग्यौं, हाम्रा बैरीहरू भने रणनीतितिर लागेछन्।
2: नेपाल नजानी दोगरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम,
1: नेपालको राजनीतिमा रहेका विकृति विसंगतिहरूबाट वामपन्थीहरू मुक्त छैनन्।
0: प्रधानमन्त्रीको स्वकीय सचिवालयमा 27 जना कर्मचारी, 4 जनालाई मन्त्री र राज्यमन्त्री सरहको सुविधा। पश्चिम एशियाको तनावले नेपालको अर्थतन्त्रमा असर। खुला सीमाका कारण लागू औषध र तस्करी बढ़्यो। शरणार्थीको अवैध प्रवेश र सीमापार अपराध चुनौती बन्दै भरतपुरको औषधि कारखानामा सिलिण्डर पड्किँदा 1 जनाको मृत्यु। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: ma, tu, account open, activate ani karobar, sachilai sanga. Busy life easy, banaudai harek din, global smart plus life ko pesma banking.
1: ए भतिज, त त एकाएक शाकाहारी भइसरे कमजोर होलास है कमजोर
2: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
1: जे पाए त्यही खालास अनि रोगले समात्ला
2: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
1: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
5: यो हो नेपाली रेडियो
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर प्रमुख वामपन्थी नेताहरूले वर्तमान सरकारको कार्यशैली र त्यस्तै संविधान संशोधनको बहस बढ़दो भू राजनैतिक गतिविधि तथा कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाबारे गम्भीर टिप्पणी गरेका छन् उनीहरूले सरकार राष्ट्रिय हित संविधानको मर्म र जनअपेक्षा अनुसार अघि बढ़न नसकेको आरोप लगाएका छन् भने कम्युनिष्ट आन्दोलनले पनि आफ्ना विगतका कमजोरी स्वीकार गरेर वैचारिक रूपमा पुनः सुदृढ हुनुपर्नेमा सचेत पनि भएका छन् 48 पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि कम्युनिष्ट आन्दोलन अत्यधिक रूपमा सत्ता र सरकार संचालनमै केन्द्रित भएको स्वीकार गर्नुहुन्छ वहाँका अनुसार विचार संगठन निर्माण रणनीतिक तयारी र वैचारिक प्रशिक्षण भन्दा सत्तालाई प्राथमिकता दिँदा आन्दोलन कमजोर बनिरहेको छ प्रचण्डले कम्युनिष्ट शक्तिहरू सरकार र पदमा अल्झिरहेका बेला विरोधी शक्तिले दीर्घकालीन रणनीति बनाएर आन्दोलनलाई कमजोर पार्ने अवसर पाएको टिप्पणी गर्नुभएको छ सत्ता संचालकलाई नै राजनैतिक सफलताको मापन बनाउँदा विचारको विकास संगठन सुदृढीकरण र नयाँ पुस्तालाई वैचारिक रूपमा तयार गर्ने काम ओझेलमा परेको प्रचण्डको ठहर छ
8: सरकारको समीकरण बनाउने प्रधानमन्त्री बनाउने मन्त्री बनाउने बालिका प्रदेशमा निर्वाचित हुने यही नै सबै हो जस्तो गरियो हामी त्यता लाग्यौं हाम्रा बैरीहरू नेपाल राष्ट्र र नेपाली जनताका बैरीहरू भने रणनीतितिर लागेछन् उनीहरू चाहिँ नेपालमा यी कम्युनिष्टहरू चाहिँ बडो यिनीहरू चाहिँ बढ़ी भएका छन् यिनलाई जसरी नै ठिक गर्नुपर्छ त्यसकारण उनीहरूले 20 वर्ष योजना बनाएछन् रणनैतिक रूपले वैचारिक रूपले प्राविधिक रूपले यहाँका क्रान्तिकारी यहाँका जनतालाई के गरी डिमोरलाइज गर्न सकिन्छ के गरी भ्रमित गर्न सकिन्छ के गरी निस्तेज पार्न सकिन्छ भन्ने कुराका ठूल्ठूला रणनीतिक योजना उनीहरूले बनाएछ
7: वामपन्थी शक्तिहरूले अरूलाई मात्र दोष दिएर नहुने नेकपाका सहसंयोजक माधव कुमार नेपाल बताउनुहुन्छ आफ्नै भूमिका व्यवहार र नीतिको निष्पक्ष आत्मसमीक्षा आवश्यक रहेको नेपालको भनाइ छ राष्ट्रियता लोकतन्त्र र जनजीविकाका सवाललाई केन्द्रमा राखेर नयाँ ढंगले छलफल र सहकारी अघि बढ़ाउनु पर्नेमा पूर्व प्रधानमन्त्री नेपाल जोड़ दिनुहुन्छ
8: त्यसो हुनाले वामपन्थीहरूले पनि आफ्नो भूमिका विगतमा खेलेको भूमिकाको आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ कहाँ हामी चुक्यौं अरूले आरोप मात्र लगाएर पुग्दैन हाम्रा सोचहरूमा हाम्रा नीतिहरूमा हाम्रा गतिविधिहरूमा हाम्रा व्यवहारहरूमा हाम्रो जीवनशैलीहरूमा हाम्रो जनसम्पर्कहरूमा कहाँ कहाँ रहे त्रुटिहरू यी सबैको पनि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ
7: पुष्पलाल स्मृति दिवसमा आएका यी अभिव्यक्तिहरू केवल सरकारको आलोचनामा सीमित छैनन् यसले नेपाली वाम आन्दोलनभित्र बढ़दै गएको आत्मसमीक्षाको आवश्यकता र बदलिदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक परिवेशप्रतिको चिन्तालाई उजागर गरेको छ एकातर्फ सरकारमाथि राष्ट्रिय हित र संविधानको रक्षामा कमजोर भएको आरोप लगाइएको छ भने अर्कोतर्फ कम्युनिष्ट आन्दोलन आफैले विगतका कमजोरी सच्याउनु पर्ने स्वीकारोक्ति पनि आएको छ नेकपा एमालेका नेता प्रदीप गेवालीले संविधान संशोधनको नाममा भइरहेका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। संविधान निर्माणमा निर्णायक भूमिका खेलेका प्रमुख राजनैतिक शक्तिहरू एक ठाउँमा हुँदाहुँदै पनि संविधानको मूल मर्म र उपलब्धि जोगाउने वातावरण कमजोर बन्दै गएको दावी उहाँको छ। शक्ति सन्तुलन प्रतिकूल दिशातर्फ गइरहेको भन्दै उहाँले संविधान संशोधनको बहसलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढ़ाउनु पर्ने टिप्पणी गर्नुहुन्छ।
9: आज संविधान संशोधनको नाउँमा जे हुँदैछ, जे फण्डामेन्टल कुराहरू हुन् त्यो कुराहरूलाई नै कैची काट्ने गरी जे प्रयत्नहरू भइरहेका छन्, सारमा मुलुक एउटा एकदमै अप्ठ्यारो अवस्थामा छ। उपलब्धिहरू धरातमा परेको वर्तमान परिस्थिति बुझ्दा एउटा यो कुराहरूले शक्ति सन्तुलन एकदमै प्रतिकूल भएको छ। अवस्था कस्तो छ भने संविधान निर्माणमा मुख्य भूमिका खेल्ने तीनटा पार्टीहरू, हिजोको माओवादी जो आज एकीकरण मार्फत नेपाली कम्युनिष्ट पार्टी बनेको छ, नेकपा एमाले, नेपाली कंग्रेस, सबै मिल्दाखेरि पनि प्रतिनिधि सभामा हामीले उनीहरूका प्रयत्नहरूलाई रोक्न सक्छौँ। एक तिहाई हाम्रो संख्या छ, राष्ट्रिय सभा छ, सेकेन्ड ब्यालेन्स त्यसले गर्ला आशा गरौं, तर जनता सजग नहुने हो भने संविधानमा हुने प्रतिकूल संशोधनलाई, त्यहाँ हुने प्रतिगामी संशोधनलाई रोक्न नसक्ने तहसम्म हाम्रो एउटा भनौं न शक्ति सन्तुलन प्रतिकूल भएको दोस्रो अवस्था होला।
7: गेवालीले वर्तमान सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीका अभिव्यक्ति र सरकारका गतिविधिबाट गणतन्त्रप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखिन नसकेको आरोप लगाउँदै उहाँले पछिल्लो समय मुलुकमा भू राजनीतिक सलखेल बढ़ेको र त्यसप्रति सरकार पर्याप्त संवेदनशील नदेखेको टिप्पणी गर्नुभयो। यस्ता गतिविधिले राष्ट्रिय स्वाधीनता र राजनैतिक स्थायित्वमा चुनौती थप्न सक्ने उहाँको चेतावनी छ।
9: भूरान्तिक भूमरीमा मुलुकलाई धकेल्ने अनेकौं खालका प्रयत्नहरू तारन्तार पश्चिमा शक्तिहरूका, त्यो पनि पोलिटिकल अफिसरहरू होइन, सैन्य अफिसरहरूको तारन्तारको भ्रमण, फ्री टिबेट गतिविधिहरू, दलाई लामाको जन्मोत्सव, दलाई लामा जन्माउने थाहा छैन हो होइन, त्यस सम्बन्ध चलिरहेका छलफलहरू, चर्चाहरू र खुद प्रधानमन्त्रीले संसदमा उभिएर आत्मघाती अभिव्यक्ति उहाँको, कि नेपालले पनि भारतको सीमा मिचेको छ, जमिन मिचेको छ, यो ढंगका क्रियाकलापहरूले गर्दा नेपाल नजानिदो गरी भूरान्तिक भूमरीमा धकेलिन सक्ने तेस्रो जोखिम।
7: वाम नेताहरूका अभिव्यक्तिमा सरकारप्रति आलोचना मात्र होइन आफ्नै आन्दोलनप्रतिको आत्मसमीक्षाको स्वर पनि सुनिएको छ। विगतमा सत्ता र सरकारमै बढ़ी केन्द्रित हुँदा वैचारिक आधार कमजोर बनेको स्वीकार गर्दै उनीहरूले अब राष्ट्रिय हित, जनजीविका, सुशासन, लोकतान्त्रिक मूल्य मान्यता र वैचारिक सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ़नुपर्ने आवश्यकता औंलाएका छन्। यद्यपि सरकारमाथि उठाइएका आरोपहरूको जवाब व्यवहारबाट दिनु सरकारका लागि पनि महत्वपूर्ण हुनेछ। जनताले अपेक्षा गरेको सुशासन, सेवा प्रवाह, आर्थिक सुधार, रोजगारी, महँगी नियन्त्रण र विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अगाडि बढ़ाउन सके मात्रै सरकारप्रति पनि जनविश्वास बलियो बन्न सक्छ। साथै संविधानको मर्म, राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य मान्यतालाई केन्द्रमा राख्दै सबै राजनैतिक दलसँग संवाद, सहकार्य र सहमतिका आधारमा अघि बढ़न सके वर्तमान राजनैतिक ध्रुवीकरण पनि कम हुन सक्ने देखिन्छ। यससँगै आलोचनालाई प्रतिवादको विषय मात्र नभई सुधारको अवसरका रूपमा ग्रहण गर्न सके सरकार र प्रमुख राजनैतिक दल दुवैका लागि विश्वास पुनः निर्माण गर्ने आधार पनि तयार हुन सक्छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री समीक्षा मोते।
10: प्रधानमन्त्री बालेन्द्र शाहको स्वकीय सचिवालयमा हाल 27 जना कर्मचारी नियुक्त गरिएको छ। प्रतिनिधि सभा बैठकमा सांसद सीता थपलियाले सोधेको प्रश्नको लिखित उत्तर दिँदै प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले 48 जनाको दरबन्दी मध्ये 27 जना नियुक्त भएको जानकारी दिनुभयो। प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी 2 जना र राज्यमन्त्री सरहको सुविधा पाउने गरी 2 जनाको नियुक्ति भएको जवाफमा उल्लेख छ। अमेरिका र इरानबीच बढ़ेको द्वन्दका कारण नेपालको इन्धन, निर्माण, पर्यटन र रोजगारीमा असर परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार त्यस क्षेत्रमा रहेका नेपाली सुरक्षित छन्। समस्या परेमा नजिकैको नियोग वा मोफा मित्र एप मार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै दक्षिण पूर्वी एसियाका अनलाइन ठगी सेन्टरबाट हालसम्म 860 नेपालीको उद्धार गरिएको छ। सरकारले 6 वटा देशका राजदूतको कार्यकाल अर्को व्यवस्था नभएसम्मका लागि बढ़ाएको छ। नयाँ राजदूत नियुक्तिको प्रक्रिया नसकिएकाले नियोग खाली नराख्न बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रेलियाका राजदूतको म्याद थपिएको हो। 13 देशका लागि नयाँ राजदूत छनौटको काम भने अघि बढ़िरहेको छ। नेपाल र भारत बीचको खुला सीमाका कारण विभिन्न समस्या भोग्नु परेको गृहमन्त्री शोधन गुरूङले बताउनु भएको छ। संसदीय समितिमा आज बोल्दै उहाँले सीमा क्षेत्रमा हुने तस्करी र लागू औषधको अवैध ओसार पसार रोक्न आफै पुगेर अनुगमन गरिरहेको जानकारी दिनुभयो। जनतासँग प्रत्यक्ष कुराकानी गरी सीमाका समस्या सुल्झाउन र मन्त्रालयको काम कारवाही सुधार्न सरकार लागि परेको उहाँको भनाइ छ। सोही बैठकमा बोल्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले खुला सीमा र कानूनी जटिलताका कारण सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थापन कठिन बन्दै गएको बताउनु भएको छ। उहाँका अनुसार भारत हुँदै नेपाल छिर्ने रोहिंग्या पाकिस्तानी र सोमालियाली शरणार्थीहरू लागू औषध जस्ता गैर कानूनी काममा भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिने गरिएको छ। चितवनको भरतपुर स्थित रोयल फार्मास्युटी औषधि कारखानामा एयर कन्डिशनरको ग्यास भर्ने क्रममा सिलिण्डर पड्किँदा एकजनाको ज्यान गएको छ। गम्भीर घाइते भएका भरतपुरका 30 वर्षीय प्रमोद कोइरालाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका पर्साका अर्का प्राविधिक इम्तियाज देवानको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ। सरकारले विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा रजिस्ट्रार रेक्टर डिन लगायतका पदाधिकारी नियुक्तिमा हस्तक्षेप नगर्ने स्पष्ट पार्नु भएको हो। शिक्षा मन्त्रालयमा आज शिक्षा पत्रकारहरूसँगको छलफलमा शिक्षा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपतिहरूलाई आफ्नो टीम आफै बनाउन निर्देशन दिएको समेत जानकारी गराउनुभयो। विगतमा पदाधिकारी नियुक्तिमा राजनैतिक भागभन्दा गरेको थियो। हालसम्म 8 वटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति भइसकेका छन्। प्रधानमन्त्री बालन शाहले प्रमुख निर्यातजन्य उद्योगीहरूसँग भेट गरी उनीहरूका समस्या सुन्नु भएको छ। सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले काठ तथा प्लाईवुड निर्यातका लागि कार्यविधि बनाउन र गलैसा निर्यातमा देखिएका प्राविधिक कठिनाई सुल्झाउन तत्काल निर्देशन दिनुभएको छ। बर्खाको समयमा सर्पको टोकाई बढ़ने भएकाले सतर्क रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। राति हिँड्दा बत्ती बाल्न, खेतबारीमा बुट लगाउन र खाटमा सुत्न सुझाइएको छ। सर्पले टोकेमा नआते तुरन्तै स्वास्थ्य संस्था जान र धामी झाँक्रीको चक्करमा नलाग्न भनिएको छ। भारतको हिमाचल प्रदेश स्थित कन्डो नालामा पहिरो खस्दा जीपमा सवार 13 जनाको घटनास्थलमा मृत्यु भएको छ। आज गुडिरहेको टाटा सुमो गाड़ीमाथि ठूलो ढुंगा सहितको पहिरो खस्दा दुर्घटना भएको हो। घटनामा 2 जना घाइते भएका छन्। र अखिल नेपाल फुटबल संघ इन्फामाथिको निलम्बन हटाउन शहीद स्मारक क्लबहरूले माग गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै क्लबहरूले बाह्य हस्तक्षेप रोक्न रोकिरहेका लीग तथा प्रतियोगिता सञ्चालन गर्न र एन्फाको नयाँ निर्वाचन गराउन आग्रह गरेका छनृ।

0: सर। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ बिनु शर्मा।
3: 19 असारको त्यो बिहान काठमाडौँ सुनसान थियो, तर विमानस्थलमा एउटा गुप्त योजनाले पखेटा हाल्दै थियो। ठिक बिहान 7:35 बुद्ध एयरको फ्लाइट 551 सिमराका लागि उड्छ। विमानमा सवार थिए प्रधानमन्त्री बालेन्द्र शाहका सबैभन्दा भरपर्दा सारथी, उनका प्रमुख सल्लाहकार कुमान बेन्जनकार उफ कुमार बेन। सिमोरा ओर्लिएपछि कूटनीतिको त्यो पाना पल्टियो जसको सुईको न त परराष्ट्र मन्त्रालयलाई थियो न त नेपालका गुप्तचर निकायलाई। सिमोराबाट सिधै रक्सौल नाका, त्यहाँ तयारी अवस्थामा गाड़ीहरू तैनात थिए। असम्मको कुरा त दिल्लीसम्मको यो सम्पूर्ण सड़क यात्राको कमाण्ड र व्यवस्थापन नेपाली पक्षले होइन भारतीय पक्षले गरेको थियो। आखिर किन यो कुनै साधारण राजनीतिक भ्रमण थिएन? यो त आफ्नै सरकारका मन्त्री र परराष्ट्र मन्त्री शिशिर खन्नालाई समेत पूर्ण रूपमा अन्धकारमा राखेर रचिएको एक गोप्य मिशन थियो। परराष्ट्रका उच्च अधिकारीहरू भन्छन्, हामीलाई सोधेको भए यो आत्मघाती कदम चाल्न दिँदैनथ्यौं। नयाँ दिल्ली पुगेर बेनले के गरे? एउटा दावी छ, उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सिधै संवाद गरे। अर्को कूटनीतिक स्रोत भन्छ, भेट डोभालसँग मात्र होइन भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारी र केही उच्च गुप्तचर अधिकारीहरूसँग भएको थियो। एजेण्डा स्पष्ट थियो, प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र सुरक्षा रणनीति। तर जब मीडियाले प्रमाणसहित बेनलाई घेर्यो तब कथामा अर्को ट्विस्ट आयो। बेनले दावी गरे, म भारत गएकै छैन, म त हेटौडा र चितवन पो गएको थिएँ। जब प्रश्न उठ्यो जहाज छोडेर सड़कबाट किन फर्किएको, उनले ओठे जवाब दिए, हाम्रो मन्त्रीले सिमरा चितवन सड़क राम्रो बनाइदिएका छन्, यात्रा छिटो हुन्छ। सरकारी आचार संहिता अनुसार विदेशी भेटघाटमा परराष्ट्रका अधिकारी अनिवार्य हुनुपर्छ, तर यहाँ त दूतावास नै बेखबर थियो। बेन 23 असारमा काठमाडौँ फर्किने बित्तिकै प्रधानमन्त्री शाहले हतार हतार आन्तरिक परामर्श शुरू गरेका छन् र अब छिट्टै भारत र चीनका राजदूतलाई भेट्दैछन्। प्रमाणहरूले दिल्ली पुगेको स्पष्ट रूपमा संकेत गरेको छ। सल्लाहकार बेन भने हेटौडाको झुटो ओत दिइरहेका छन्। आखिर यो ब्याक च्यानल वार्ताको पर्दा पछाडि के पाक्दैछ? सत्य जे भए पनि सिंहदरबार र दिल्लीको यो लुकामारीले कूटनीतिक वृत्तमा ठूलो आँधी ल्याउने संकेत गरिसकेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम खुशीको कनेक्शन।
1: अब जनता जान्न चाहन्छन्। आजको जनता जान्न चाहन्छन्का लागि हामीसँग हुनुहुन्छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर

0: जनता जान्न चाहन्छन् का साथमा
1: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम 518
2: यो वर्षायाममा सर्पदंशका घटना किन बढी हुने गर्दछन्?
3: वर्षायाममा सर्पहरू जहाँ बस्छन्, जहाँ लुकेर बस्ने गरेका हुन्छन्, उनीहरूको प्वालहरूमा पानी पस्छ, वासस्थानहरूमा असर गर्छ, त्यसै सुरक्षित वासस्थान खोज्दै जाने खालको हुन्छ। एउटा मेन कारण त्यो हुन्छ भने अर्को चाहिँ हामी बसोबास जहाँ गर्छौ हाम्रो घरहरू सर्पहरूलाई चाहिँ सुरक्षित स्थानको रूपमा एउटा रहन्छ, अर्को हामी बसेको बसोबास जहाँ गर्छौ अथवा हामी खेतीपाती काममा जहाँ लागेका हुन्छौ त्यहाँनिर झाडीहरू फोहोरहरू भएर हामीले सर्पहरू आएको नदेखिने भावनाले हामी हिँड्दा खेतीपातीमा लाग्दा अथवा साँझ बिहानको समयमा हामी निस्किँदा उनीहरूले आफूलाई पनि असुरक्षित महसुस गरेर आक्रमण गर्ने र डसाएका घटनाहरू बढी हुने खालका हुन्छन्। अर्को हामी राति पनि केही सर्पहरू चाहिँ राति सक्रिय हुन्छन्, हामीले राति झुलहरू लगाएर सुत्ने काम गरेनौ भने त्यो लामखुट्टेले डसे जस्तो खान पाउने खालको हुन्छ, मसिनो डसाई भएर विषालु सर्पको विषले बिहान उठासम्म मानिसको ज्यानैसम्म जान सक्ने खालको घटनाहरूसम्म हुन सक्छ भने विषालु सर्पहरूको प्रकृति यता एउटा आक्रामक रूपमा आफूलाई सुरक्षित राख्नका लागि आक्रमण गर्ने सर्पहरूको वर्गले बढी डसाई गर्छ भने अर्को सामान्यत राति सक्रिय भएर मुसाहरू खोज्न अरू कारणहरूले पनि हाम्रो वासस्थानमा आएर सक्रिय भएका तर हामी राति सुतेको अवस्थामा पनि उनीहरूले चाहिँ हामीलाई आक्रमण गर्ने विविध कारणहरूले आक्रमण गर्ने अवस्था हुन्छ र यो घटना बढी घट्छ यस समयमा।
2: यो विषालु र अविषालु सर्प छुट्याउने कुनै सजिलो तरिका छ?
3: हामी आम सर्वसाधारणले सर्प विषालु र विषालु होइन भनेर छुट्याउन आवश्यक छैन। हामी आम सर्वसाधारणले जुनसुकै सर्पले डसे पनि विषालु हुन सक्छ, त्यही भएर सर्पको डसाईबाट बच्नुपर्छ भन्ने कुरा बुझ्नुपर्ने सबभन्दा बढी महत्वपूर्ण हुन्छ। सर्पको दसाई भएपछि हामीले के गर्ने भन्ने अर्को पाटो हो। पहिलो पाटो चाहिँ सर्प जुनसुकै सर्प पनि विषालु हुन सक्छन्, हामीले त्यो सर्पको दसाईबाट बच्ने उपायहरू गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी घर वरिपरि सरसफाई राख्ने, पानीहरू दुवानहरू भएको त्यस्तो अवस्था छ भने सर्पहरू आउन सक्ने, उनीहरूले पनि आफूलाई सुरक्षित स्थान खोज्न सक्ने हिसाबले हाम्रो वासस्थानसम्म आउने भावनाले हाम्रो वासस्थानभित्र सर्पहरू छिर्न नसक्ने उपायहरू गर्ने, राति सुत्दाखेरि पनि सर्पहरू सक्रिय भएर आएर हामीलाई डस्न सक्ने भावनाले झुलको प्रयोग गर्ने, यी पाटोहरू र साँझ बिहान हामी कहीँ हिँड्छौँ, खेतीपातीमा जान्छौँ, केही कामले निस्किन्छौँ भने बुटहरू लगाउने, टर्च लाइटहरू बोक्ने, लौरो पनि बोकेर हिँड्ने ताकि सर्पहरू कहीँ देखिहाल्यो भने आफूलाई सजिलै आक्रमण गर्न नसक्ने अवस्थाहरू हुन्छ, त्यसरी हामी सुरक्षित रहन सक्छौँ। त्यो पाटो हामी सुरक्षित रहनका लागि अवलम्बन गर्ने उपायहरू हाम्रा बालबालिका हाम्रा पशु चपाईहरूलाई पनि त्यसै गरी हामीले सुरक्षित राख्नुपर्ने हुन्छ। अर्को अब डसिहाल्यो भने हामीले यो विषालु हो कि यो विषालु होइन कि भनेर सर्प छुट्याउन कुट्याउन अथवा सर्प मार्न हामीले समय खर्च गर्न आवश्यक छैन। हामीले त्यसो गर्न थाल्यौँ भने हाम्रो मुटुको झर्कन बढ्छ, हामी त्यो समय पनि त्यसमा बर्बाद गर्छौँ र विषालु सर्प छ भने त्यो सर्पले हाम्रो शरीरमा छोडेको विष एकदमै तीव्र गतिमा शरीरभरि फैलिन्छ र मानिसको ज्यानै जान सक्ने अवस्था हुन्छ, हामीले समयमा उपचार गर्ने ठाउँसम्म लैजान सक्दैनौँ। त्यस्तो अवस्थामा सर्पले डस्ने बित्तिकै जति सकिन्छ चाँडो चाँडो भनेर कुदेर जाने भनेको होइन, मुटुको धड्कन बढाएर एकदमै चाँडो विषालु सर्पको विष शरीरमा फैलाउने काम गर्ने भनेको होइन कि साधनको हिसाबले मोटरसाइकल हुन सक्छ, स्कुटर हुन सक्छ, एम्बुलेन्स हुन सक्छ, ट्याक्सी हुन सक्छ, जे हुन्छन् एकदमै छिटो पुगिने साधन प्रयोग गरेर नजिकमा सर्पदंशको उपचार गर्ने ठाउँहरूमा हामी गयौँ भने त्यहाँ गएर उहाँहरूले त्यो विष अथवा टोकाईको प्रकृति हेरेर विषालु होइन अथवा उपचार के गर्नुपर्छ भन्ने हिसाबले उपचार सुरु गर्नुहुन्छ। हामीले घरमा सर्पले टोक्यो भन्दैमा मुखले विष निकाल्ने अथवा कुनै घरेलु उपचार गर्ने यस्ता कामहरू पनि गर्नु हुँदैन। यस्तो कामहरू गर्यौं अथवा हामीले एकदमै बिग्रे कसिलो तरिकाले टोकेको ठाउँहरूभन्दा माथि हामीले हात खुट्टाहरू बाँध्ने गर्छौं, यस्तो कामहरू पनि हामीले घरमा बाँध्ने गर्यौं भने हात खुट्टा नै काट्नुपर्ने एकदमै पछिसम्म दिएको रूपमा दीर्घकालीन रूपमा चाहिँ हामीले धेरै क्षति गर्नुपर्नेसम्म अवस्था सिर्जना हुन सक्छ। यस्ता कामहरूमा हामीले समय खर्च गर्नु हुँदैन।
2: हजुर, यो अब सर्पदंशको उपचारका लागि अब आवश्यक पर्ने एन्टिभेनम देशभर पर्याप्त उपलब्ध छ?
3: सबै सर्पदंशलाई एन्टिस्नेक भेनम नचाहिन पनि सक्छ। विषालु सर्पको टोकाई भयो दसाई भयो भने त्यसका लागि एन्टिस्नेक भेनम चाहिन्छ। त्यसका लागि त्यसै भरिरहेका सर्पदंश उपचार केन्द्रहरू र जिल्ला अस्पताल तहसम्मका सबै स्वास्थ्य संस्थाहरूमा सर्पको प्रतिविष भनौँ विषलाई मार्ने खालको औषधि जुन एन्टिस्नेक भेनम भन्नुभयो यो उपलब्ध छ। अहिले हामीलाई यसमा समस्या छैन, हामीलाई स्टोरमा पनि उपलब्ध

0: छ, हामीले थप खरिद गरेर अरू थुप्रै मात्रामा आउने गरी पनि पर्याप्त मात्रामा रहेको अवस्था छ।
1: हजुर, अब यो कुन प्रदेशमा जिल्लामा बढ़ी जोखिम छ सर्पदंशको भन्न सकिन्छ? सर्प त जुनसुकै जिल्लामा पनि पाइन्छ।
0: बढ़ी जोखिम हुने जिल्लाहरू तराईका जिल्लाहरू जहाँ गर्मी जहाँ डुबान हुन्छ ती ठाउँहरूमा सर्पको वासस्थान बढ़ी त्यस्तो ठाउँमा विषालु सर्पहरूको वासस्थान देखिन्छ। पूर्वदेखि पश्चिमसम्मै हामीले झापादेखि कैलाली कञ्चनपुरसम्मै चाहिँ सर्पको जोखिम भएको बढ़ी देख्छौं। पहाड़ी जिल्लाहरूमा पनि भूगोल ठाउँ अनुसारको जोखिमहरू छन्। केही हिमाली जिल्लाहरूमा पनि केही विशेष प्रकृतिका विषालु सर्पहरू पनि भेटिन्छन्। यसरी समग्रतामा हेर्दा देशैभरि यो सिजनमा यो समयमा सर्पदंशको जोखिम रहन सक्छ भन्ने कुराहरू हामीले आकलन गरेका छौं र बढ़ी जसो विषालु सर्पहरू चाहिँ एकदमै धेरै प्रजातिका विषालु सर्पहरू एकदमै थोरै विषले पनि ध्यान लिन सक्ने खालका विषालु सर्पहरू हामी विशेष रूपमा तराई र पहाड़ी जिल्लाहरूमा देख्छौं।
1: अब यो ग्रामीण र दुर्गम क्षेत्रमा उपचार सेवा कतिको पहुँचमा छ?
0: विशेष रूपमा सर्पदंशका घटनाहरू ग्रामीण क्षेत्रहरूमा बढ़ी हुन्छन् किनभने सर्पको लागि उपयुक्त हुने ठाउँहरू र त्यो डुबान हुँदाखेरि पनि सजिलैसँग हाम्रो वासस्थानसम्म आइपुग्ने कुराहरू हाम्रो घरको बनावटहरू हाम्रो दैनिक क्रियाकलापहरू भनेको हामीले घाँस दाउरा गर्दा खेतीपातीमा जाँदा हामी बढी चाहिँ सर्पसँग साक्षात्कार हुन सक्ने सर्पसँग जम्का भेट हुन सक्ने खालको गतिविधिहरू ग्रामीण क्षेत्रमा नै बढी हुन्छ। ग्रामीण क्षेत्र चाहिँ बढी तुलनात्मक रूपमा सर्पदंशको जोखिममा बढी छ। त्यही भएर पनि हामीले सर्पदंशका उपचार केन्द्रहरू स्वास्थ्य संस्थाभन्दा पनि तल गएर समुदाय स्तरसम्मको सहभागितामा सुरक्षा निकायहरू उपस्थित रहनु भएको ठाउँहरूसम्म पनि विस्तार गर्ने गरी हामीले त्यसरी विस्तार गरेर व्यवस्थापन गरेका छौँ। तर त्यसो भनिरहँदाखेरि सहरमा चाहिँ सर्पदंश नै हुँदैन, सर्प नै आउँदैन भन्ने होइन। सर्पदंशका घटना सहरी क्षेत्रहरूमा पनि आउन सक्छन्। सर्पहरू हामीले काठमाडौँमै पनि देख्न सक्छौँ, अरू सहरी क्षेत्रहरू प्रदेशका राजधानीहरू भएका ठाउँहरू पनि हामीले देख्न सक्छौँ जुन भूगोलको हिसाबले अलिक न्यानो हुने ठाउँहरू जहाँ डुबान हुन सक्ने ठाउँहरू यस्ता ठाउँहरू सबै छन्। त्यसले जुनसुकै ठाउँहरू पनि सर्पदंशका हिसाबले जोखिमपूर्ण छन्।
1: हजुर, जस्तो सर्पदंश भयो नजिकैको स्वास्थ्य संस्थामा जाँदा पनि यसको उपचार त पाइन्छ नि?
0: पाइन्छ, नजिकमा रहेको स्वास्थ्य संस्थाहरूमा सबै स्वास्थ्य संस्था सबै किसिमका स्वास्थ्य संस्थामा सर्पदंशको उपचार ठ्याक्कै बिचको उपचार नहुन सक्छ। तर कहाँ जाने कसरी जाने भन्ने कुराहरू त्यहाँको स्वास्थ्य कर्मीहरूले पनि त्यसको बारेमा सहजीकरण गरिदिनुहुन्छ। विशेष रूपमा सर्पदंश बढी घटना हुने ठाउँहरूमा चाहिँ सर्पदंश उपचार केन्द्र नै भनेर यसैका लागि केन्द्रित गरेर केन्द्रहरू स्थापना गरेर व्यवस्थापन गरिएको छ। नेपाल सरकारका सबै स्थानीय तह प्रदेशको समन्वय र नेपाल सरकारका सुरक्षा निकायहरू विशेष रूपमा नेपाली सेना नेपाल प्रहरीहरूको समन्वयमा पनि सर्पदंशका उपचार केन्द्रहरू यसैका लागि भनेर केन्द्रित गरेको उपचार केन्द्रहरू छन्। त्यसै गरी रेड क्रससँगको समन्वयमा पनि र अरू समुदायमा सक्रिय रूपमा काम गर्ने अरू सञ्जालहरूसँग पनि समन्वय गरेर सर्पदंशको उपचार केन्द्र मात्रै भनेर पनि तोकिएर स्थापना गरिएको छ।
1: हुन त यहाँले यसअघि पनि जानकारी दिइसक्नु भएको छ, अब अन्त्यमा सर्पदंशको शंका लागेपछि कति समयभित्र स्वास्थ्य संस्थामा पुगिसक्नुपर्छ आम नागरिकलाई यहाँको सन्देश के छ?
0: सर्पदंशको शंका लाग्ने बित्तिकै जति सकिन्छ चाँडो जति सकिन्छ तीव्र गतिमा जाने सवारी साधन प्रयोग गरेर हामी सर्पदंश उपचार केन्द्रमा पुग्नु नै हाम्रो लागि श्रेष्ठकर हुन्छ। सबैभन्दा ठूलो उपचारको पहिलो चरण नै त्यही हो।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
1: हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: होइन ए दाई, कता हो लखर लखर बाइक डोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि। त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्न होस् या नयाँ बाइक खरिद गर्न, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्राली, भारगंगा एक बैरिया, कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50-243, 98026-25-243 र 98013-51-417।

0: तपाईको गाउँ शहरमा हुन गइरहेका तीजसँग सम्बन्धित प्रतियोगिता तथा कार्यक्रमहरू टेलिभिजन तथा सामाजिक सञ्जालबाट विश्वभर प्रसारण गर्न सामुदायिक टेलिभिजन बुद्ध आवाजलाई सम्झनुहोस्।
1: सम्पर्कका लागि सामुदायिक टेलिभिजन बुद्ध आवाज, बागडुङ्गा नगरपालिका 4 गजेहडा कपिल वस्तु, फोन नम्बर 98570-51181, 98570-50757, 98470-12919।
2: ओहो, तोहर राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
3: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
2: सकिनै लाग्यो आमा लिपपोत गरेर।
3: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
2: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
3: हो,
2: पुरिदिनु पर्यो। ओया, आमा लौ न, मलाई सर्पले पो टोक्यो।
3: लौ न, खै खै कहाँ टोक्यो छोरी?
2: यहाँ दाहिने हातमा टोक्यो आमा।
3: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
4: के भयो काकी?
3: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
3: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नपसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
3: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
3: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जङ्गली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
3: बुझे बाबु।
4: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
3: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्वतन्त्रको उपचार गरिदो रहेछ। हो, त्यही जाउनु पर्यो मुस्कानलाई।
3: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रामेश आइसके।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बीचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
3: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ अनि पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
1: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
2: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
0: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
4: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोडले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
3: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
4: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
3: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई
1: सुन्नु न
2: भन न भन
1: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
2: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
2: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षे कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90 00 95 98575 56 095 र 98 174 52 311
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड नेसनल हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
5: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड नेसनल हस्पिटल प्रणाली बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
4: 24 घण्टा सेवा उपलब्ध छ
5: होला 100 रुपियाँमै विशेषज्ञ टिकट
4: विस्तृत जानकारीको लागि युनाइटेड नेसनल हस्पिटल प्राली फोन 076550200
1: सुन्नु न
2: भन न भन
1: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
2: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
2: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षे कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ के हो फेरि।
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाईप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरूद्ध ठूलो सैन्य कार्यवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुथीहरूसँग कार्यवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढ़ी अवरोध सृजना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान्ड नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई 1 अर्ब डलर जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईंलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागबण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
4: राजनीतिक ग्रुपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नु भनेको थियो, सर्वा गर्नुपर्ने को थियो, बढुवा गर्नुपर्ने को थियो, नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाव कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला, हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौं।
0: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
5: पुरै मेरिटोक्रेसीकै कुराहरू मात्र गरेर पनि यसले चाहिँ हाम्रो चाहिँ देशमा भएको चाहिँ विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले चाहिँ नकार्छ। मेरिट मात्रै भन्नु पनि त्यो इट्स अ लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ सबै काँग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन के अरे भाग भन्दा छ नि यसले चाहिँ विश्वविद्यालयलाई एकदमै ध्वस्त बनाएको थियो। त्यसलाई
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धता बारे थप भन्न सकिने बताउँछन्।
1: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। त उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ के हो, फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुन् भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागेको छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार तेस्रो साता सरकारले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले सातै प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलिजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
2: यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्तै सुजन पहिला थियो। मेरो विचारमा जनताको अगाडि त्यो छल्नु भयो।
0: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
2: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो। पदका निम्ति लुछा चुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ। त्यसो भए
2: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका सरकार, बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान् देलान् भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
2: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ, किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्य न्यासित रूपले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनु भयो भने संहिता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्र स्वतन्त्र पार्टीका कतिपय नेताहरूलाई लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु हो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्। त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ, प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ, प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ र प्रदेशको जुन अधिकार छ अहिले प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई भोलि चलायमान बनाउने, प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने, प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने, त्यतातिर हामी लाग्नुपर्छ, प्रदेशलाई खारेज गर्ने होइन। यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतित्वबाट प्रदेश बनाउने भन्ने, प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन्, जुन जनसङ्ख्या छ, जुन जनसङ्ख्याको सामाजिक संरचना छ, बनोट छ, त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
0: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन। अहिले त्यसो भने
2: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संघीयताको विरोध गर्नेहरूलाई केही सामल चाहिँ त्यसले दिन्छ, तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई, प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै गइरहेका छन्।
0: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला?
2: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो। उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो। त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला गेन्जीको आन्दोलनमा खाए, त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति यिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट।
0: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौं पवनराज पौडेल।
3: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड़ गर्ने कुनै पनि व्यक्ति छोडिने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: बाह्र कक्षा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन सहित यस क्षेत्रकै प्रतिष्ठित सामुदायिक शैक्षिक संस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा शैक्षिक सत्र 2083-84 को लागि स्नातक तह प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा शैक्षिक कार्यक्रमहरू बीबीएस तर्फ फाइनान्स, एकाउन्ट र मार्केटिङ, बीएड तर्फ अंग्रेजी, नेपाली, हेल्थ र पपुलेशन,
2: भर्ना फारम वितरण भइरहेकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नु। साथै कक्षा 11 तर्फ पनि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडी एवं शिक्षा समूह तर्फ नेपाली, अंग्रेजी, हेल्थ एवं पपुलेशन विषयमा समेत भर्ना भइरहेको जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटोल 5 रूपन्देही, बुटोल उपमहानगरपालिकाको कार्यालय अगाडि, सम्पर्क फोन नम्बर 071-531-601, मोबाइल नम्बर 98-570-25-100, 98-570-33-99 र 98-570-31-533।

0: भगवान यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
3: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
3: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144950 र 98773130393।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
6: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
5: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधि द्वारा अपरेशन, स्तनमा गाँठा गुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा वन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
5: वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त, मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
6: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु। सम्पर्क 076550200, मोबाइल नम्बर 98575158138।
5: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: आपके जीवन जीना जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: एटिंजिल सम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुशी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड़, तराई, गाउँ बस्ती, पाखा पखेरा, शहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हुन्। एटिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

को दुर्दशा, यो जीवन को दुर्दशा।

0: 2083 साउन 9 गते शनिबार असार शुक्ल एकादशी सन् 2026 जुलाई 25 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव, संसदमा हराउँदै प्रश्न, खर्च टार्न ऋण खोज्दै उखु किसान, राजदूत नियुक्तिमा अन्यल, जोखिममा किशोरी आमा, कानूनी उल्झनमा एडभेञ्चर उद्योग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो

0: पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फुर्सदलाई आमदानीमा बदल्दै शीर्षकको शुभ समाचार।
1: बिहान छोराछोरीलाई विद्यालय पठाएर घर धन्दा सकिएपछि हेटौडा पाँच ढुङ्गेधारा र हेटौडा पाँच कमानेका गृहिणी एउटै कोठामा भेला हुन्छन्। कोठाभरि नेपाली कागज, जड़ीबुटीबाट तयार गरिएको धूपको दूलो, धागो, लेबल र प्याकिङ सामग्री हुन्छ। त्यसपछि शुरू हुन्छ धूप उत्पादनको काम। फुर्सदको समय सदुपयोग गर्दै उनीहरूले धूप उत्पादन मार्फत आमदानी गर्न थालेका छन्। सामूहिक प्रयासले उनीहरूको आर्थिक अवस्था मात्र होइन आत्मविश्वास पनि बढ़ाएको छ। हेटौडा पाँचकी सुनिता महर्जनको घरमा नियमित रूपमा महिला भेला भएर धूप बनाउने गर्छन्। हाल हेटौडा पाँच डुंगे धाराका सात र हेटौडा आठ कमानेका चार गरी एघार गृहिणी यस कार्यमा आबद्ध छन्। उनीहरूले दैनिक करिब 100 प्याकेट धूप उत्पादन गर्ने गरेका छन्, जस अनुसार मासिक करिब 3000 प्याकेट धूप उत्पादन हुने गरेको छ। एकजनाले दैनिक करिब एक दर्जन प्याकेट धूप तयार गर्ने गरेको र एक प्याकेट बापत 30 रूपियाँ पारिश्रमिक पाउने गरेका छन्। घरधन्दा सकिएपछि समय मिलाएर धूप उत्पादन गर्ने गरिएको स्थानीय उर्मिला गौतमले बताएकी छन्। खाली समयको सदुपयोग गरेका हौ, घरको काम सकेपछि यहाँ जम्मा भएर धूप बनाउँछौं उनले भनेकी छन्। पहिले सामान्य खर्चका लागि पनि श्रीमानकै भर पर्नु पर्थ्यो, अहिले यही आमदानीबाट घर खर्चमा सहयोग गर्नुका साथै केही बचत पनि गर्न सकेका छौं उनको भनाइ छ। धूप उत्पादनमा सहभागी महिलाका अनुसार पहिले फुर्सदको अधिकांश समय घरमै बस्ने र मोबाइल चलाएर बिताउने गर्दथे, अहिले त्यही समयलाई उत्पादनशील काममा लगाएर दैनिक 300 रूपियाँ भन्दा बढ़ी आमदानी गर्न थालेका छन्। आफ्नै कमाईबाट आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था बनेपछि परिवारमा आर्थिक रूपमा निर्भर रहनुपर्ने अवस्था हट्दै गएको उनीहरूको भनाइ छ।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि?

0: Loy. LG le ayo, naya LG Essential Series. Aba kifayati mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपति वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीन अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुइँयाललाई राजीनामा दिन राजनीतिक दवाब दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप समेत लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले भालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुइँयालले राजीनामा दिन अस्वीकार गरे महाभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले बताएका छन्। सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: संसदमा हराउँदै प्रश्न शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्ता पक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ र संघीय संसदको दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ। तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने तीन सांसद विपक्षी दलका मात्र छन्। दोस्रो अधिवेशन चालू रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन्। नेपाली कंग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रश्न दर्ता गराएका छन्। निष्कलले विभिन्न मन्त्रालयसँग सम्बन्धित 14, थपलिया र हर्कले एक एक प्रश्न दर्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ। थपलियाको प्रश्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ। कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 जनाको नियुक्ति रहेको जवाफ पठाएको छ।
2: एक सय दिनभित्रै खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको योजना असफल भएको छ। नयाँ राजदूत छनौट प्रक्रियामा समय लम्बिएकै कारण सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका 6 देशका राजदूतको पदावधि थप गरेको छ। बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि अर्को राजदूत नियुक्ति नभएसम्मका लागि थपिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताएका छन्। उनले नयाँ राजदूत नियुक्ति प्रक्रिया सकिन केही समय लाग्ने भएकाले त्यो अवधिका लागि उनीहरूलाई नै कायम राख्ने अल्पकालीन व्यवस्था गरिएको समेत बताएका छन्। बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वागले, ब्राजिलमा निर्मल राज काफले, म्यानमारमा हरीश चन्द्र घिमिरे, इजिप्टमा सुशील लम्साल र अस्ट्रिया स्थित राष्ट्रसंघीय स्थायी नियोगका प्रतिनिधिमा भरत रेग्मी छन्। उनीहरूको चार वर्ष पदावधि यही अगस्त अन्तिममा सकिँदैछ। पदावधि सकिएर स्वदेश फर्कने तयारीमा रहेकै बेला उनीहरूको अवधि थपिएको हो। खारेज गरिएको ब्राजिलमा समेत राजदूतको पदावधि थपिएको छ। यसबारे राजदूत बन्द गर्ने प्रक्रिया पूरा गर्नका लागि पनि केही समय लाग्ने भएकाले यस्तो निर्णय भएको अधिकारीहरूले बताएका छन्। यी बाहेक अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, बहराइन, ओमान, इजरायल, बंगलादेश र अस्ट्रियाका लागि 13 जना राजदूत नियुक्तिका लागि सरकारले जेठ 14 गते सार्वजनिक आवेदन आह्वान गरेको थियो। 13 जना राजदूतका लागि 4,000 भन्दा बढ़ी आवेदन, 2700 जना सरकारको प्रारम्भिक सूचीमा लगायतका उपशीर्षकमा राजदूत नियुक्तिमा अन्यल, 6 देशमा राजदूतको पदावधि थप, 17 देशमा कार्यभागको भर शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
3: खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न, अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग प्रालीले यो वर्ष क्रसिङ गरेको उखुको करिब 20 करोड़ रूपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ। जिल्लाकै अर्को चिनी उद्योग इन्दिरा सुगर मिलले किसानलाई 4 वर्ष अघिदेखिको 7.5 करोड़ भुक्तानी गरेको छैन। यो उद्योग विगत 2 वर्षदेखि बन्द छ। उखु उत्पादक कृषक महासंघ नेपालका केन्द्रीय प्रवक्ता तथा नवलपरासीका निवर्तमान अध्यक्ष उमेश चन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले 7.5 करोड़ र सुनवलको लुम्बिनी चिनी उद्योगले 20 करोड़ गरी 27.5 करोड़ रूपियाँ उखुको भुक्तानी बाँकी छ। उधारोमा उखु बेच्न बाध्य किसानले भुक्तानी नपाउँदा घर खर्च चलाउन मुश्किल भएको बताएका छन्। जिल्लाको प्रतापपुर 7 गुठी सूर्यपुराका विश्वबन्धु यादवले यो वर्ष लुम्बिनी चिनी मिललाई बेचेको उखुको करिब 8 लाख रूपियाँ भुक्तानी नपाएको बताए। लुम्बिनीले फागुनमा क्रसिङ गरेको उखुको भुक्तानी किसानलाई अहिलेसम्म नदिएको उनले बताए।
2: नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै साथै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा 2 वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई समेत साथमा लिएर अघि बढ़ने भएका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव तयार पारिरहेका छन्। एमालेबाट प्रतिनिधि सभा संसदीय दलका नेता रामबहादुर थापा सहितका नेता प्रदेश सत्ता समीकरण गृह कार्यमा छन्। त्यस्तै नेकपाबाट वर्षमान पुन प्रदेश हमाल लगायतले काम गरिरहेका छन्। एमाले र नेकपा 1-2 दिनभित्र यादव नेतृत्वको जसपालाई समेत साथमा लिएर साथै प्रदेशमा सत्ता सहकार्य प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा छन्। कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाउँदै एक नेताले भनेका छन्, हामी छिट्टै एउटा समझदारीमा पुग्छौ भनी भनिएको छ। प्रदेश सत्ता सहकार्य विषयमा साउन 5 गते नेकपा संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब 2 घण्टा छलफल गरेका थिए। छलफलमा दाहालले संविधान लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका थिए। त्यसमा कांग्रेस तयार नभएको जनाइएको छ। कांग्रेस र एमाले बीच आलोपालो सत्ता सहकार्य गर्ने पूर्व सहमति भत्किएपछि प्रदेशमा सत्ता संकट उत्पन्न भएको छ। अहिले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस छ भने कोशी लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्वमा एमाले छ। कांग्रेस एमाले सहकारी भत्किएपछि नेकपाले सुदूरपश्चिम कर्णाली र बागमती प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएको छ। तर एमाले बागमती लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपालाई दिने पक्षमा छैन। कांग्रेसभित्रको आन्तरिक विवादसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार एमाले बजेटको विपक्षमा उभिएपछि संकट झन पेचिलो बन्दै गएको छ।
3: जोखिममा किशोरी आमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रूकुम पश्चिमको मुसीकोट नगरपालिका चौधकी 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा शुरू हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुशी थियो र तर जटिलता बढ़दै जाँदा त्यो खुशी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकले भने अब शिशुको आस मार्नुहोस्, समयमै ल्याउनु भएन, हामी बचाउन सक्दैनौ। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन। सुशीलाको अस्वाभाविक रक्तस्राव बढ़्यो। नानी नन्द कलिले उमेरमा सुत्केरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन, अवस्था बिग्रदै गएपछि अत्तालियौ। नन्दकलाले भनिन् चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगियो। त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बलियो। सुशीला र उनका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेका कारण उनले नवजात शिशुलाई स्तनपान गराउन सकेकी छैनन्।
2: प्रधानमन्त्री वीरेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत संवाद गर्नुभएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नै बोलाएर छलफल संवाद गर्दै आउनु भएको छ। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यवहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छलफलहरूमा प्रधानमन्त्रीले व्यवसायीलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ।